0: र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4
1: MHz.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news.
3: खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556-94-33-493-555।
9: भर्ना खुल्यो।
4: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल

0: कम्प्युटर बी आर्किटेक्चर र बी आईटी विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एग्नी इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
0: फोन नम्बर 01 56 70 924 56 70 925।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: थोरै बचत धेरै कायदा, बीमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीबाट 16 लाख मानिस प्रभावित, 7,500 भन्दा धेरै घरमा क्षति, अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत, बाढ़ीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा, सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो, जलविद्युत प्रवर्धकको साथ लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग, रसुवाको भोटेकोशीमा बाढ़ी आएको एक हप्ता भइसक्दा पनि खोज र उद्धारको काममा ढिलाइ भएको भन्दै गुनासो आइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई साथी मदन पौड्यालले खोज तथा उद्धारमा भइरहेको ढिला सुस्ती बारे कुरा गर्नु भएको छ।
7: सूचना संकलन पनि गरिरहेका छौँ, त्यो सँगसँगै तिनटै सुरक्षा निकायहरूबाट चाहिँ विशेष गरी खोज र उद्धारको कार्यलाई तीव्रता दिइनै रहेको छ। 11,000 भन्दा बढी चाहिँ व्यक्तिहरूको खोजी कार्यबाट उद्धार पनि भइसकेको अवस्था छ। हामीले धेरै नै परिचालन परेका छौँ, जनशक्तिको हिसाब गर्दाखेरि 21,000 भन्दा बढी सेक्युरिटी फोर्सेसहरू चाहिँ फिल्डमा हुनुहुन्छ।
8: तपाईँले भन्नुभयो काम चाहिँ भइरहेको छ, तर अझै पनि खोज र उद्धारमा चाहिँ समस्या छ, गुनासो आइरहेछ, किन
7: यस्तो छ? अब एउटा कुरा चाहिँ हामीले धेरै व्यक्तिहरू उद्धार भएर पनि कतिपय सम्पर्क नभएर विभिन्न सेन्टरहरूमा बसिराख्नु भएको छ। उहाँहरू आफ्नो आफन्तसँग भेट्न वा सम्पर्क नभएर पनि कति मान्छेले आँसी पनि राख्नु भएको छ भने कतिपय केसमा चाहिँ कति हाइड्रोहरूको त टनेल कहाँनिर त्यो हाइड्रोको मुख टनेलको मुख कहाँनिर छ भनेर नै थाहा नपाएर खन्न कति खन्न पनि फेला नपरेको अवस्था छ भने कतिपय केसमा चाहिँ खनेर धेरै सुरुङभित्र तिरेर पनि धेरै भए एकदमै अप्ठ्यारो अवस्थामा पनि हाम्रो फोर्सहरूले गरेर पनि कतिपय अवस्थामा चिर्ताउनु भएको छ भने अस्तिको हकमा चाहिँ कति ठाउँहरूबाट हाइड्रोको सुरुङबाट पनि केही व्यक्तिको उद्धार गरिएको थियो भने केही व्यक्तिहरू चाहिँ हाइड्रो वरिपरिबाट पनि उद्धार गरिसकेको हुन्छ। तर अझै पनि त्यहाँ मिसिङ हुन नसक्नुहुन्छ भन्ने किसिमले हाम्रो उद्धार खोजी र उद्धारको काम चाहिँ जारी नै छ। अझै
8: तपाईँहरूलाई समस्या के छ अहिले?
7: अहिले मेन चाहिँ मैले अघि भने जस्तै जस्तो हाइड्रोको यो टनेलभित्र मान्छेहरू अझै फस्नु भएको छ कि भन्ने आशंका छ। त्यसमा चाहिँ अलिकति प्राविधिक रूपमा नै समस्या भएको भएर हामीले त्यहाँ सुरक्षा कर्मीहरू धेरै ड्रिल गरेर भित्रसम्म पुग्दासम्म पनि हामीले मान्छेहरू फेला नपरेर फर्किरहेका छौँ कति ठाउँमा। फेरि पनि रेकी गरेर फेरि खोजी कार्य चाहिँ भइ नै रहेको छ, तर उद्धारको संख्याहरू चाहिँ हाम्रो हुन चाहिँ दिनदिनै बढी नै रहेको छ। केही न केही मान्छे फेला पारेर रेस्क्यु गरिरहेका छौँ।
8: एक हप्ता भइसक्यो, अब चाहिँ के गर्नुहुन्छ त?
7: अब हाम्रो मुख्य भनेको अझै केही समय खोज र उद्धारमा पनि छ भने सँगसँगै हामीले राहतका प्याकेजहरू पनि कहीँ पनि हामीले अभाव नहुने गरी विशेष गरी प्रभावित क्षेत्र र सुवा र नुवाकोटका हामीले संकटग्रस्त भनेर जुन क्याबिनेटले डिसिसन गरेको 15 वटा पालिकाहरूमा चाहिँ कहीँ पनि राहत अपुग्न हुने गरी हामीले काठमाडौँबाट पनि जस्तो हेलीबाट बोलेरोबाट ट्रकबाट हुन्छ कि वा उतै उतै पनि जिल्ला टु जिल्ला हेलीबाट भए पनि जाँच्ने बाटोहरू जाँदैन. उहाँ पनि हामीले धेरै नै यहाँहरूले हाम्रो सिचुएसन रिपोर्टहरू अपडेट गर्न सक्नुहुन्छ. कुनै पनि कसर छोडे जस्तो लागेन. अब यहाँले भने जस्तै अबको हाम्रो काम भनेको चाहिँ मिसिङहरूलाई अझै खोज्नु पनि हुन्छ, डेड बडी म्यानेजमेन्ट गर्ने विषय पनि छ, र त्यो सँगसँगै उद्धारमा कोही कतै छुट्नु भएको छ भने उद्धारको काम पनि सँगै हामीले खोजी र उद्धारको काम पनि जारी नै राख्छौँ भने राहत कहीँ कतै पनि कसैलाई पनि अन्याय नहुने गरी हामीले गर्छौँ. जो चाहिँ हामीले पहिचान भएका शवहरू छ, पहिचान भएका शवहरूलाई आफन्तको जिम्मा लगाउने कामदेखि लिएर डिएनए टेस्टका विषयहरू पनि हामीले स्वास्थ्य मन्त्रालयको अधिकारीले ओल्छेना राख्नु भएको छ, कसरी डिएनए टेस्ट गर्ने भन्ने विषय त्यो हामीले पनि सेयर गरेका छौँ, त्यो पनि हेर्नु होला. र अबको योजना भनेको चाहिँ हाम्रो अस्थायी आवास जुन चाहिँ हामीले पुननिर्माण र पुनस्थापना सँगसँगै उहाँहरूलाई चाहिँ आफ्नो जीविकोपार्जनमा फर्काउनु पर्ने पनि आवश्यकता छ, त्यो काम पनि सरकारले सुरु गर्नेछ.
5: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत. भोटिकोसीमा आएको विनाशकारी बाढ़ीको प्रारम्भमै निर्जीवन बीमा कम्पनीहरूमा 25 अर्ब भन्दा बढ़ीको दावी परिसकेको छ. सोमबारसम्म 15 बीमा कम्पनीमा 583 दावी परेको नेपाल बीमा प्राधिकरणको तथ्याङ्क छ. प्राधिकरणका अनुसार त्यसको अनुमानित दावी रकम भने 25 अर्ब 87 करोड़ 35 लाख रूपियाँ बराबरको हुने देखिएको छ. विद्युत तथा आकस्मिक रूपमा आउने बीमा दावीमा यो रकम अहिलेसम्मकै ठूलो हो. यसअघि 2072 भूकम्पमा 16 अर्ब 82 करोड़ रूपियाँ बराबरको बीमा दावी परेको थियो. प्राधिकरणका निर्देशक साम्बरराज लामी छानेले रसुवा बाढ़ीबाट आउने दावीलाई प्राथमिकता दिएर सहजीकरण गरिने बताउनुभयो. यसअघि नवयुवा आन्दोलनबाट आएको दावीमा पनि हामीले सहजीकरण गरेका थियौं. त्यसबेला सरकारको निर्देशन अनुसार 50% अग्रिम भुक्तानी निर्देशन जारी गरेका थियौं. उहाँले भन्नुभयो यसपालि पनि यसै अनुसार दावी प्रक्रिया अघि बढ़ाउने तयारी भइरहेको छ. काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
9: बाढी र डुबानबाट बच्न के गर्ने?
10: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने. खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्.
9: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ.
10: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ.
9: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ.
10: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ.
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.

0: को एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशी को कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोसीबाट आएको हिमबाडीको असर उपत्यकावासीको भान्सासम्म देखिन थालेको छ। काठमाडौँ आउने सड़क अवरूद्ध भई आपूर्ति प्रभावित हुँदा त्यसको असर उपत्यकावासीको भान्सामा देखिन थालेको हो। काठमाडौँमा खाद्यान्न भित्रिने सबैभन्दा ठूलो र प्रमुख पृथ्वी राजमार्ग सड़कमा क्षति हुँदा खाद्य आपूर्तिमा समस्या देखिएको व्यापारीहरू बताउँछन्। उपभोक्ता खाद्यान्न नपाइने सन्तासले खाद्य मौजदात गर्ने सोच बनाउन थालिसकेका छन्। काठमाडौँमा खाद्यान्न अभाव नभए पनि लामो समय यस प्रकारको अवस्था रहेमा समस्या हुने व्यापारीहरू बताउँछन्। नेपाल खुद्रा व्यापार संघका अनुसार चिनी, खाने तेल, चामल, दलहन लगायतका वस्तुको मूल्य अहिलेको विपद भन्दा पहिले नै महँगी भएको र यसले झनै असर पार्ने देखिएको छ। संघका महासचिव अमोल काजी तुलादरले दाल, तेल, चामल लगायतका खाद्यान्नको महँगी भर्खरको विपदका कारण भन्दा पनि यस अघि नै महँगी भएको र यसको असरले अझै थपिने सम्भावना रहेको बताउनु भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हिजोदेखि 13 टोली बनाएर खाद्यान्नको मौजदातको अवस्था र मूल्यमा केन्द्रित रहेर अनुगमन थालेको जनाएको छ। अनुगमनमा दाल, चामल, खाने तेलको मूल्य यस अघि नै बढ़ेको र प्रमुख राजमार्ग अवरूद्धको असर भने नदेखिएको विभागले जनाएको छ। विभागका निर्देशक अनिल किरातीले खाद्यान्न मौजदातको अवस्था बुझ्नका लागि गोदामको अनुगमन गर्दा तत्कालै आत्तिनुपर्ने अवस्था नरहेको र वैकल्पिक मार्गबाट खाद्यान्न आपूर्ति भएकाले समस्या नहुने स्पष्ट पार्नु भएको छ। यसै गरी उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्ग पहिरोले अवरूद्ध भएपछि आपूर्ति व्यवस्था सहज बनाउन उद्योगीले ट्रकबाट खाना पकाउने एलपी ग्यास ल्याउन थालेका छन्। कृष्णवीरको सड़क आइतबार भत्किएपछि काठमाडौँ उपत्यकामा जोड्ने सड़क बन्द भएपछि उद्योगीले त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा, भैंसे, पालुङ, नौबिसे हुँदै उपत्यकामा ग्यास ल्याउन थालेका हुन्। गोर्खा पत्रमा खबर छ।
4: अब विदेशको खबर। इरानले युद्ध विरामका लागि तयार रहेको जनाएको छ। यसका लागि गएको जून महिनामा भएको अन्तरिम समझदारी अमेरिकाले पालना गर्ने प्रतिबद्धता जनाउनु पर्ने उसको शर्त छ। किर्गिस्तानमा चलिरहेको सांघाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा सहभागी हुन पुगेका इरानी राष्ट्रपति मसूद जारी पत्रमा तत्काल युद्ध गर्ने र 7 दिनभित्र दिगो शान्तिका लागि विश्वस्त सम्झौता गरिने उल्लेख थियो। तर दुवै पक्षले यसलाई पालना गरेनन्। दुवैले एकअर्कालाई समझदारीबाट पछि हटेको आरोप लगाउँदै आएका छन्। महिना दिनदेखि केही शान्त देखिएको मध्य पूर्वमा फेरि तनाव चर्किएपछि विश्व शेयर बजार प्रभावित भएको छ। हिजो तेलको मूल्य करिब 2% बढ़दा विश्व बजारका शेयर बजारमा गिरावट आएको छ। अनलाइन फास्ट फेसन खुद्रा विक्रेता सिस्को शेयर मंगलबार हङकङमा कारोबार शुरू भए लगत्तै 10% घटेको थियो। कारोबार बन्द हुँदा त्यसको मूल्य 4% घटेको थियो। ब्रेन्ट कच्चा तेलको मूल्य 2% बढ़ेर प्रति ब्यारेल 92.35 अमेरिकी डलर पुगेको छ।
5: खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल खेल्दैछ। नेपाल क्रिकेट संघले नेपाल ए का लागि 3 अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपाल ए टोलीले आज तास्मानियाको स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो। त्यसपछि पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ र अभ्यास श्रृंखलाको अन्तिम खेल आउँदो आइतबार न्यूजील्याण्ड एसँग हुनेछ। यसअघि नेपाल ए टोलीले अस्ट्रेलियामै भएको टप एन्ड टी ट्वेन्टी सिरिज खेलेको थियो। टी ट्वेन्टी श्रृंखलामा नेपालले होर्बर्ट हुरिक्यान्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो। यसै गरी भिक्टोरिया एकाडेमी, नर्दर्न टेरिटोरी स्ट्राइक र बंगलादेश हाई पर्फर्मेन्स टोली तथा किङ्सम्यान एकाडेमीसँग पराजित भएको थियो। टी ट्वेन्टीको अनुभवपछि अब टोली एक दिवसीय फर्म्याटमा अभ्यास खेल खेल्न लागेको हो। यी अभ्यास खेलले नेपाली खेलाड़ीलाई बलिया टोली विरूद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिनेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको पानी परिरहेको छ। गण्डकी प्रदेशका धेरै ठाउँ तथा बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशका थोरै ठाउँमा थप वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। गैराती काठमाडौँको विष्णुमती नदीमा बाढ़ी आएकोमा अहिले भने पानीको बहाव घटेको छ। लमजुङको मर्स्याङ्दी नदीमा बाढ़ी आएकाले नदीको तल्लो तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
5: बाढ़ी प्रभावित क्षेत्रको बीमा दावीको भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले निर्देशन दिनुभएको छ। भदौ 10 मा गएको बाढ़ीका कारण भएको क्षतिपछिको बीमा दावीको अवस्था

0: पर्ने तयारी छ।
1: भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवाको टिमुरेको भन्सार कार्यालय बगाएपछि रसुवागढ़ीबाट हुने आयात मुस्ताङको लिची नेचुङ कोरला नाकाबाट डाइभर्ट हुन थालेको छ।
0: र भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउन नेपाली दूतावासहरूले पहल थालेका छन्। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स स्थित नेपाली दूतावासले छुट्टा छुट्टै सूचना निकालेर प्रभावित नेपाली कामदारको विवरण उपलब्ध गराउन आग्रह गरेका हुन्। काया कैरनमा अब पालो उखानको
1: दुखीले नै अर्काको दुःख देख्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: बाढ़ीबाट 16 लाख मानिस प्रभावित, 7,500 भन्दा धेरै घरमा क्षति। अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत।
0: बाढ़ीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा। सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो जलविद्युत प्रबन्धकको साथ।
1: प्राकृतिक विपदमा अहिलेसम्मकै ठूलो बीमा दावी, अग्रिम भुक्तानीको तयारी। बाढ़ीको असर भान्सामा, सड़क अवरूद्ध भएकै कारण मूल्य नबढ़ने सरकारको भनाई।
0: युद्ध विरामका लागि तयार रहेको इरानको भनाई। मध्य पूर्वमा तनाव बढ़ेपछि विश्व शेयर बजार प्रभावित।
1: र अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दलका कार्यकर्ता जस्ता देखिने दुईजना मान्छे छन् अनि एकजनाले भन्दैछ, बाढ़ी पहिरो गएको नि, एक हप्ता भइसक्यो, अब त नयाँ र पुरानो पार्टी भनेर झगडा गर्ने बेला भएन र भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4
1: मेगाहर्ट्ज। बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते फकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, फकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते फकाली किचन एन्ड बक्स बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोपाइटर टेकजङ गुरु। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 98416085।

0: अच्छा कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्यायो दुख्यायो अनि यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मिलो बसी भन्ने
1: बुवा पिर नगर्नुहोस् झट्टै सुभाष मेडिकल फर्मामा गइहालौँ यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि तिमी जाम बरु
0: हुन्छ बुहारी ल गइहालौँ साह्रै गाह्रो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष जनाई सम्पर्क मोबाइल नम्बर 98465064093
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको

0: पटना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठीक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस फाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जागरक्षी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
1: उलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिम कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने, मुख गनाउने दाँतको हर्ष झिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ।
3: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841 32 004 र 9811 20 981।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुखद मूल्यमा पाइन्छ नि।
4: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौँ।
5: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक रचना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
5: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपद मूल्यमा पाइन्छ।
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विश्वहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
6: प्रमाण पत्र ब्यानरको बनेर पर्दी भिर या मैले खारे तारे प्रिय यानी
7: गङ्गा आर्ट ग्यालरी फोटो बनेर आछु
6: तर मैं मार्बल और फीवा साइन बोर्ड रिंग बोर्ड लाइट बोर्ड सब बनी लो फोटो प्रिंट टी शर्ट प्रिंट स्टिकर कटिम लम रो साल अशी ब्याज माया चिलो बनेम रो
7: पहिले भनेको मैले सबै बुझ्यो कान्छा। गङ्गा आर्टमा के पाइन्छ धेरै एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै।
5: बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको गङ्गा आर्ट ग्यालरी प्लेस
3: फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याच प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिन्ह, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
2: पवित्र गंगा आर्ट ग्यालरी एन्जल फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजोङ, प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665531387, मोबाइल नम्बर 9842646648 र 9843010183।
8: साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
2: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कस्तो छेकेको छ र
8: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
2: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
8: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
2: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
8: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665520435, 0665520475, मोबाइल नम्बर 9856045।

0: अर्जुन यार मिठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै खाना खाजा पनि छ, थकाली खाना खाजा सेफ र रमाइलो फुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोप्राइटर टेकचन्द गुरु। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98416।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4
1: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला। खर्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि, जाउन यसो केही उपाय दिनु पर्यो।
2: झिके खोला होला कि कपलेश्वर ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
3: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पार्नुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसीसह नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्जुङ। सम्पर्क नम्बर 98560 46 466।
4: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
5: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नानी लाउने बेला पनि भएको छ, कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
5: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिवेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
5: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा लम्सुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 98462 18202 र 98403 19789।
5: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पथरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो, हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-5901।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: आइ मारे म त सुन्ताली र मेरो बिहे हुँदै छ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला।
2: सानो कुरामा पनि के को पिर गरेको ढुमस,
1: खड्काजी पनि के कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि, लाउना यसो केही उपाय दिनु पर्यो।
2: बुद्ध डिजिटल छँदै छ नि, झिगे खोला होला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
3: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लम्जुङ। सम्पर्क नम्बर 98560 46 466।
4: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
5: अहिले बिहानको 7 बज्यो।

0: नमस्कार, म अनिसा परियार श्रीराम बालदय निवावी सूर्यपालमा पढ्छु। म त सधैँ रेडियो चौतारी सुन्छु, तपाईँ नि?
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो, हेड सर, टाढैको सायद हो कि कसो हो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 9842-49129 र 9841-52091।
5: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
6: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
5: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
6: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
5: ल त, म पनि त्यतै जाने भए।
7: बुढाथोकी ब्रदर्स सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडीबार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
8: सम्पर्क मोबाइल नम्बर 9855-45141 र 9863-52615। नोट,
9: हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
10: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
11: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
12: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
11: ए हो र, के पाइन्छ?
12: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
7: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायची तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
10: नोट कामाख्या फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
7: कामाख्या फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 तेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 9845424264 र 9847607915।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ज्या बुढा तुलाई फर्किने गरी कालबारा हे डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबारामै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: ताल बराही डेन्टल केयर सेन्टर प्राली बेची सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
3: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
4: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
3: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
4: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायणस्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
2: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
4: सम्पर्क फोन नम्बर 9816685520 9806066162 र 0665231381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायणस्थान लमजुङ
1: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
0: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
1: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
2: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
1: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ
2: सम्पर्क नम्बर 9842618202 र 9804319799
1: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
2: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
3: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
4: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
3: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
4: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
5: विगत 50 वर्षदेखि सुन्दरबजार नगरपालिका 9 भोटेडारमा सेवा दिदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दीपा सुन चाँदी पसल तपाईहरुकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 98165852020, 98066662162 र 0665213381। दीपा सुन चाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ, यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
2: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
6: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
7: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
6: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
4: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
6: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
4: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
6: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98-462-73-829 र 98-1715-40-38।

0: विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तपाईँको नाममै नबिर्स, काममै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
2: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
2: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
2: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्टरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
2: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
3: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98565 43783, स्थान लुम्बिनी कम्प्युटर बेस्ट सहर लमजुङ।

0: 哎呀呀，我都想，该的照顾都你，该的别都你，姐都想，我都想，咱们为了破开了拉给了，依然，你那干啥呢？来，姐个呢？姐那个呢？在那里边还没回来，给你们了没事吧？
1: 不啊，别那个了。घट्टै सुभाष मेडिको फर्मामा गइहालम यही विशेषहरूको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी शहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845139647 र 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
4: किन हाँस्या हो नि बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
4: ताल बराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: अहिले बिहानको 11 बज्यो।

नमस्कार नमस्कार नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्जको प्रस्तुति चौतारी टकटक टाइमको पर्खाइमा बस्नुभएको श्रोता मित्रहरू, सदाका दिन झैं आज पनि म भगवती उपस्थित भएको छु र प्राविधिक कक्षाबाट साथी रहनु भएको छ प्रमोदले। श्रोता मित्र, यदि फुर्सदको समयमा हुनुहुन्छ, भर्खर मात्र हाम्रो रेडियो चौतारी अन गर्दै हुनुहुन्छ भने 0665211683मा कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि जोडिनु होला। आज भने हामी बुधबारे बसाएमा छौ, बुधबारे बसाएमा भने तपाईँले आफ्नो मनको कुरा भन्न सक्नुहुनेछ, आफ्नो साथी इष्टमित्र आफन्तजनहरूलाई शुभकामना पनि व्यक्त गर्न सक्नुहुनेछ। यदि कसैको शुभ जन्मदिन परेको छ, कतै टाढाको यात्रा गर्दै हुनुहुन्छ भने उहाँहरूलाई शुभ यात्रा पनि भन्न सक्नुहुनेछ, शुभ जन्मदिनको शुभकामना पनि प्रत्येक दिन दिन सक्नुहुनेछ र आफ्नो मनको कुरा पनि भन्न सक्नुहुनेछ। यदि हजुरहरूको मनमा कुनै कुराहरू गुम्सिएर रहेको छ, कुनै साथीहरूलाई भन्न मन लागेको छ भने पक्कै पनि तपाईँहरूले 0665211683मा कल सम्पर्क गरेर हामीसँग जोडिएर आफ्नो मनको कुरा भन्न सक्नुहुनेछ र आफ्नो मनलाई हलुङ्गो बनाउन सक्नुहुनेछ। हामी प्रत्येक दिन फरक फरक विषयको साथमा उपस्थित हुने नै छौ। आइतबार हामीले दिएको 8 वटा गीत रोज्नुपर्नेछ र सोमबारको दिनमा भने शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। मंगलबारको दिनमा भने गीत रोज्न सक्नुहुनेछ। आज भने हामी बुधबारे बसाएमा छौ, बुधबारे बसाएमा भने श्रोताबिनहरू तपाईँले आफ्नो मनको कुरा भन्न सक्नुहुनेछ, आफ्नो साथीहरूलाई मनको कुरा भनेर आफ्नो मन हलुङ्गो बनाउन सक्नुहुनेछ श्रोताबिनहरू। र बिहिबारको दिनमा भने आफ्नै आवाजमा लोकगीत गाएर सुनाउन सक्नुहुनेछ। शुक्रबारको दिनमा भने जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ, हजुरहरूलाई मनपर्ने गीतहरू जुनसुकै पनि नेपाली गीत रोज्न सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। शनिबारको दिनमा भने हामीले गाउँ खाने प्रश्न लिएर आउनेछ, त्यसको उत्तर भने हजुरहरू आफैले दिनुपर्ने हुनेछ। श्रोताबिनहरू यदि फुर्सदको समयमा हुनुहुन्छ, हामीलाई सुनिरहनु भएको छ भने 0665211683मा कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ र प्रत्येक दिन चौतारी कल टाइममा कल गर्नुहुने श्रोता मित्रहरू एकजना लक्की कलरलाई झोल मोमो पनि प्रदान गरिएको छ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने 0665211683मा कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ र त्यसै गरी महिनाको अन्तिम दिन हाम्रो एकजना लक्की कलरलाई एकदम आकर्षक फोटो पनि प्रदान गरिनेछ। यदि फुर्सदमा हुनुहुन्छ भने आउन सक्नुहुनेछ, हामीसँग जोडिन सक्नुहुनेछ, मिठा मिठा कुराकानी गर्न सक्नुहुनेछ। कुनै साथीहरू हातमा मोबाइल लिएर कार्यक्रम सुन्दै हुनुहुन्छ होला, तर फोन गर्ने भने फुर्सद छैन होला, उहाँहरूलाई पनि हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। हाम्रो कार्यक्रमलाई सुनेर भए पनि साथ दिइरहनु भएको छ र हामीलाई यदि फुर्सदमा हुनुहुन्छ भने कल गर्न सक्नुहुनेछ। कुनै साथीहरू गाउँघरमा धान गोड्दै हुनुहुन्छ होला, कोदो रोप्दै हुनुहुन्छ होला, कोदो गोड्दै हुनुहुन्छ, कसैले आफ्नो कार्यव्यस्तताको कारणले फोन गर्न सक्नु भएको छैन होला, हाम्रो फेसबुक पेजमा पनि कमेन्ट गर्न सक्नुहुनेछ र कमेन्ट मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ, हामीलाई सुनिरहनु भएको छ भने 0665211683मा कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। यति बेला पनि एउटा साङ्गीतिक कोसेली राख्न चाहन्छु।

0: हजुर, यो समधुर साङ्गीतिक कचेरीपछि पुनः स्वागत छ। श्रोता हामी छ कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665-1183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ र मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। श्रोता मित्रहरू कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदमा हुनुहुन्छ, भर्खर मात्र हाम्रो रेडियो चौतारी अन गर्दै हुनुहुन्छ भने फटाफट डायल गरिहाल्नु होला 0665-1183 0665-1183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। हामी फरक दिन फरक विषयको साथमा उपस्थित हुने नै छौ। श्रोता मित्रहरू, आइतबार तपाईँहरूले हामीले दिएको 8 गीत मध्ये एउटा नम्बर रोजेर गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण गर्न सक्नुहुनेछ भने सोमबारको दिनमा भने शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। मंगलबारको दिनमा भने श्रोता मित्रहरू आधुनिक गीत रोज्न सक्नुहुनेछ। यदि भन्दै थिए कोही साथी कल लाइन आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्कार।
0: हजुर नमस्ते। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ यति मिठो आवाजमा?
1: मिठो लाग्यो र
0: अनि मिठो लाग्यो नि मलाई त। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: पुरानो मान्छे हो, पुरानो मान्छे,
0: पुरानै मान्छे। सुषमा दिदी हुनुहुन्छ?
1: होइन नि सुषमा,
0: ए सरस्वती हुनुहुन्छ है?
1: हजुर हजुर।
0: के छ खबर सरस्वती दिदी?
1: ए ठिकै छ भन्नुपर्छ है।
0: ठिकै छ है। खाना खानुभयो?
1: हजुर, खाएर भर्खरै भाँडा साँडा माझेर अब धान गोड्न जानु पर्यो भनेको त यसो रेडियो सुनेको त तपाईँहरूको प्रोग्राम आइरहेको।
0: ए खाना खाएर अब धान गोड्नको लागि निस्किनु भएको थियो तर रेडियो अन गर्दाखेरि ठ्याक्क कार्यक्रम आएछ होइन, छोडेर धान गोड्न जानै मन लागेन हजुरलाई।
1: एकल बोलिहालौँ भनेर हो कि?
0: ए हुन्छ, ठिकै छ। एकदमै खुसी लाग्यो हजुरलाई, धेरै धेरै धन्यवाद कार्यक्रममा सहभागी भइदिनु भयो। कार्यक्रम भर्खर सुन्दै हुनुहुन्छ होला, विषयवस्तु थाहा छ कि नै? थाहा छैन है। आज हजुरको मनमा जे जे कुरा लाग्छ सबै पोखिदिनुहोस् रेडियो चौतारीमा। हजुरको मनमा लागेको कुरा मलाई भगवती बहिनीलाई केही भन्न पाए हुन्थ्यो नि जस्तो लागेको छ नि, आज रेडियो चौतारीबाट सबै पोखिदिनुहोस्। हतारमा हुनुहुन्छ, पछि पछि पोख्नुहुन्छ?
1: हजुर हजुर।
0: के भेटघाट गरेरै पोख्नुहुन्छ?
1: भेटघाट त पाउने है, मोबाइलबाट भनेर साथी हुँदैन, ब्यालेन्स नि कम हुन्छ, भेटघाट पनि पोखौँला है। महँगो कुराहरू
0: ए हुन्छ, ठिकै छ। भन्नुपर्ने कुरा उसो भए धेरै नै छन् होइन?
1: कति सङ्गति छन्,
0: सुन छ। पक्कै पनि एक दिन भेटेर सँगै बसेर भलाखुसारी गर्नेछौँ है त। सुन्छ सरस्वती दिदी, अब एकैछिन पछि हामी गीत बजाउँछौँ, को कोलाई सम्झना चाहनुहुन्छ?
1: हजुरलाई
0: धन्यवाद।
1: प्रमुख सरलाई, चौथारी होल टिमलाई, साथीहरू सबैजनालाई एक मात्रले भन्न चाहन्छु।
0: रेडियो चौथारी सुन्ने नसुन्ने, माया गर्ने नगर्ने सबैजनालाई होइन?
1: हजुर सबैजनालाई।
0: सुन्छ अहिलेलाई भने छुटौँ है त। सुन्छ, नमस्ते बाबाई। हजुर, उहाँ हुनुहुन्थ्यो गाउँ भाषुकबाट सरस्वती हुनुहुन्थ्यो। श्रोता मित्र, अब पनि तपाईँको पालो आइसकेको छ। 0665-1183 डायल गरेर हामीसँग जोडिन सक्नुहुनेछ र रमाइलो कुराकानीको साथमा जोड्न सक्नुहुनेछ। आज भने हामी उपस्थित भइसकेका छौँ, यति बेला भने कोही साथी कल लाइन आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्ते। हेलो नमस्ते। हजुर नमस्ते। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर
2: म सुषमा दिदी।
0: हजुरको आवाज अलि बुझिएन नि।
2: म सुषमा दिदी बोलेको।
0: ए सुषमा दिदी, के छ सुषमा दिदी खबर?
2: म ठिकै छ बहिनी।
0: ठिकै छ है। खाना खानुभयो दिदी?
2: हजुर खाएँ मैले, तपाईँले खानुभयो?
0: हजुर हाम्रो पनि खाना भइसक्यो। खाना खाएर हजुरहरूसँग कुरा गर्नको लागि हतार हतार गरेर दौडिँदै हजुरको कल रिसिभ गर्न आइपुगेँ नि म त।
2: आज के हो?
0: आज के होला, कार्यक्रम सुन्नु भएको छैन?
2: म सुने छैन नि, म यतै छु अनि सुने छैन
0: मैले। ए कार्यक्रम सुन्नु भएको छैन, फोन चाहिँ गर्नुभयो होइन? हुन्छ ठिकै छ, विषयवस्तु म आफै भनिदिने छु। हजुरको मनमा के कुरा छ, कसैलाई केही भन्न मन लागेको छ अथवा मलाई अथवा कुनै साथीहरूलाई केही भन्न मन लागेको छ भने हाम्रो रेडियो चौतारीमा आएर ढुक्कसँग भन्न सक्नुहुनेछ। तपाईले भन्न मन लागेको कुरा तपाईको साथीहरुले सुनिरहनु भएको हुन्छ होला है
2: हजुर हजुर ल त्यसो भए म हजुरलाई नै एउटा सन्देश दिन चाहन्छु
0: ए हस हुन्छ हुन्छ
2: अब यो 11 बजेबाट 12 बजेसम्म त्यही बसिरहनु
0: हजुर
2: अफिस नै बसिरहनु म त्यहाँ आउनलाई लाग्यो हो हामी तपाईँलाई हेर्छु अनि त्यहाँ अफिसमा भएका भाइ बहिनी सबैलाई हेर्छु म घर जान्छु है
0: घरमा जानुहुन्छ
2: हजुर म हस्टेल आएको थिएँ मेरो अब काम भ्याइयो हिजो आएको यतै बसेँ अनि अब काम भ्याएर अनि अब त्यता छिरेर अनि जान्छु भनेर
0: ए अहिले कहाँ हुनुहुन्छ हजुर
2: म ठ्याक्कै तिम्रो निवासपट्टि नै छु है
0: ए त्यस्तो रिजन नपाइ भयो हजुरको बुहारीलाई पनि भेटाउला नि त के भएर
2: म लिएर आउन लागेको
0: हो ए भनेपछि मलाई बाई बाई भन्न आउनु भएको हजुर
2: हजुर हजुर
0: त्यस्तो त नभन्नु होला
2: म फेरि आउँछु नि
0: फेरि आउनुहुन्छ हुन्छ ठिकै छ हजुरको कार्य व्यस्तताको कारणले हजुरलाई हामीसँग भेट्ने फुर्सद छैन भने ओके ठिकै छ अर्कोचोटि चाहिँ पक्कै भेट्ने बाचा गर्नु होला है त
2: नै म आउँछु म त्यही आउँछु कि अहिले फेरि
0: ए हस् हुन्छ ओके स्वागत छ हजुरलाई हजुर हस् हुन्छ दिदी एकैछिनपछि हामी गीत बजाउँछौँ को कोलाई सम्झन चाहनुहुन्छ
2: सर्वप्रथम त हजुरलाई
0: हजुर धन्यवाद
2: अनि रेडियो चौतारी होल टिमलाई
0: हजुर
2: अनि मलाई चिन्ने भाइ बहिनी सबैलाई भन्दै बिदाउँछु बहिनी म अब त्यतै आउनु लागेको ल बाई
0: हुन्छ नमस्ते बाबाई हजुर उहाँ हुनुहुन्थ्यो गाउँ सरबाट सुषमा हुनुहुन्थ्यो छोटा मित्र अब भने हजुरहरूको पालो आइसकेको छ 0635211183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नै छ यदि भन्दै थिए कोही साथी कल नै आइसक्नु भयो उहाँलाई स्वागत गर्न चाहन्छु हेलो नमस्ते हेलो नमस्ते
3: नमस्ते
0: हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ
3: त्यही त मैले नि हिजो यस्तो हेर्दाखेरि प्रोग्राम आ रहेछ अनि यस्तो कल गरेको
0: हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ भन्नुहोस् त
3: गेस गरौँ न को होला
0: ए गेसै गर्न पर्ने हो लौ न आपत पर्ने भयो नि त एम सर हुनुहुन्छ
3: होइन
0: लौ न कसो गर्ने होला चिनिन क्या
3: ए चिन्नु भएन म श्याम प्रसाद हो
0: श्याम प्रसाद लौ न कसो गर्ने होला एकदमै धेरै समय पछि कुरा हुन पाए नि के छ नयाँ गाउँतिरको खबर सुनाउनुहोस्
3: ए नयाँको त भन्नु त चिन्नु भयो
0: कार्यक्रम आउँछ भन्ने हजुरलाई कसरी थाहा भयो
3: हिजो यसो फेसबुकमा यसो हेर्दै जाँदाखेरि त बल्ल आयो अनि त्यो भएर
0: लाइभबाट सुन्नु भएको हो हजुर हुन्छ निकै खुसी लाग्यो मैले भने हजुरलाई सम्झिरहेको थिएँ अब चाहिँ मैले ठ्याक्कै बिर्सेछु क्या हो चिन्नलाई चाहिँ सकिनँ माफ गरिदिनु होला है
3: तपाईँको लागि बधाई छ फेरि जोइन हुनुभएछ
0: हजुर धेरै धेरै धन्यवाद हजुर भाइ
3: एकदम राम्रोसँग चलाउनु होला
0: हजुर हजुर धेरै धेरै धन्यवाद सुन्छ विषयवस्तुतिर लागौँ है
3: ए आज के हो र अब त्यो सेड्युलहरू पनि के के फरक परेछ जस्तो लाग्यो
0: हजुर विषयवस्तुहरू फरक फरक छ अहिले भने अलि नयाँ नयाँ राखेका छौँ अझै हामीले चेन्ज गर्ने विचारमा छौँ त्यो चाहिँ अब कहिलेदेखि हुन्छ बिस्तारै कार्यक्रममा नै अवगत गराउने नै छु म आज भने तपाईँको मनमा लागेको कुराहरू कुनै साथी इष्टमित्रहरूलाई भन्न सक्नुभएको छैन भने रेडियो चौतारीमा फोन गरेर आफ्नो मनका कुरा सबै पोख्न सक्नुहुनेछ
3: अनि पहिलो प्रथम चाहिँ यो कहिलेदेखिको सञ्चालनमा आयो
0: हजुर दुई हप्ता भयो
3: हजुर यो पहिलेदेखिको हामीले अब भन्दा भन्दा पनि चल्छ भन्दा भन्दै मित्र लिएर अनि हाम्रो किसान सैनिकलाई त हामीले त अब चिनी जानेको पहिलेदेखिको भनिरहेको अनि आउँछ सञ्चालन गरौँला नि त भन्दै भन्दै बल्ल बल्ल पायो सञ्चालनमा आयो, धेरै खुसी लाग्यो, धन्यवाद छ है।
0: हजुर, अब चाहिँ कार्यक्रम हजुर रेगुलर आउँछ, कार्यक्रम सुन्नु होला, सम्झिनु होला, फोन गर्नु होला है त।
3: हुन्छ, अनि सुन्नु न, अब यही इसे क्याम्पमा आउने हो नि?
0: हजुर, 11 बजेदेखि 12 बजेसम्म आउँछ।
3: अनि अरू सबै ठिकै छ नि, तपाईँको हालखबर?
0: हजुर, मेरो एकदमै ठिक ठाक छ। हजुरको सुनाउनुहोस्, नयाँ गाउँतिरको मौसम कस्तो छ, के छ?
3: मौसम एकदम ठिकै छ, घाम नि चर्किएको छैन, अब बादल जुम्म भन्ने छैन,
0: शीतल शीतलै छ है।
3: हजुर,
0: सुन्छ, ठिकै छ, विषयवस्तुतिर लागौँ, तपाईँको मनमा के छ भने भन्नु होला है त।
3: ल, ठिकै छ, अब समय लिएँ, फेरि अरूलाई पनि पालो दिउँ होइन। आज मैले यसो कल गरेको अनि ठ्याक्कै लाग्यो पनि, अनि सम्झेँ, एकदम खुसी पनि लाग्यो है। अब त्यही नै भन्न चाहेँ, आज अब पर्सिको कुरामा चाहिँ अब भोलि पर्सि जोडिउँला है, केही गरौँला, अब के गर्नुपर्ने रहेछ सुनाउँला होइन।
0: हजुर हजुर,
3: आजलाई यति नै है, हाम्रो भेटघाट
0: हुन्छ, एकैछिनपछि हामी एउटा साङ्गीतिक पछिल्लो बजार आउँछौँ, त्यो गीत मार्फत चाहिँ कुकुरलाई सम्झना चाहनुहुन्छ?
3: यति नै त्यो बोली गर्नुहुन्छ, पहिलो प्रथम त तपाईँको
0: हजुर धन्यवाद।
3: अनि त्यसै गरी हाम्रो सीताराम हुनुहुन्छ कि हुनुहुन्न?
0: आज प्रमोद हुनुहुन्छ।
3: ए, प्रमोद अधिकारी हुनुहुन्छ है?
0: हजुर हजुर,
3: ए मैले चिनिसकेँ।
0: अनि चिन्नुहुन्छ नि हजुरले, सबैजनालाई चिन्नु भएको छ, भेटघाट पनि भएको छ, हाम्रो रेडियो चौतारीमा पनि आउनु भएको छ नि हजुर।
3: हजुर हजुर, अनि अस्ति आइतबारको प्रोग्राम हिजो सुन्दाखेरि प्रमोदै जस्तो लाग्थ्यो, ठिकै उहाँलाई सम्झेँ, र हाम्रो सुमित्रा हुनुहुन्छ कि हुनुहुन्न?
0: नै, अहिले हुनुहुन्न उहाँहरू,
3: ए छोड्नु भयो
0: हजुर।
3: अनि त्यो एलएनसी श्रेष्ठ हुनुहुन्थ्यो नि?
0: अहिले अहिले कोही हुनुहुन्न, अहिले पुरानो भनेको म मात्रै छु, अरू सबैजना नयाँ हुनुहुन्छ।
3: ए ल ल, ठिकै छ, अब पछि सम्झिँदै गरौँला। अब चौतारी र सीताराम त पुरानो, सीताराम त हुनुहुन्छ नि?
0: हजुर, दाई त हुनुहुन्छ।
3: ए, सीतारामलाई मिठो सम्झना छ है, श्याम प्रसादले सोधेको भनिदिनु है।
0: ओके हुन्छ,
3: अनि त्यसै गरी चौतारी होल टिमलाई र साथीहरू भनौँ त, मेरो पहिलो प्रथम हाम्रो सुषमा दिदी दिदीलाई, अनि त्यसै गरी हाम्रो मुना बहिनी सलिमा, अनि आयताश्री सरस्वती, अनि त्यसै गरी हाम्रो रामपानी भाइ, अनि त्यसै गरी एम सरु भाइ, केके छेत्री, र अघि आउने पछि आउने सम्पूर्णलाई सम्झिँदै, नाम छुटेकोलाई फेरि सम्झिँदै बिदा हुन्छ। नमस्ते भाइ।
0: हस् हुन्छ, नमस्ते बाबाइ। हजुर, उहाँ हुनुहुन्थ्यो नयाँ गाउँबाट, श्याम प्रसाद हुनुहुन्थ्यो, श्रोताबिनहरू, अब भने तपाईँहरूको पालो आइसकेको छ, 0665 6183 मा कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। अहिलेलाई पनि साङ्गीतिक कोसेली

0: त्यो ढकाली किचनमा बस त्यस्तो भने यहाँ लन्डनकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, बङ्गालको खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोपाइटर टेकसन गुरु। नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो, बेसी सहर नगरपालिका सात मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0664520903, मोबाइल नम्बर 98461080025।
0: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला।
3: त्यस्तो लामो सानो कुनामा पनि के को फिर गरेको ढोमस,
0: खड्काजी पनि के कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न यसो केही उपाय दिनु पर्यो।
3: बुझ्न डिजिटल छँदै छ नि, झिके खोला हुला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
4: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याच, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लम्सुङ। सम्पर्क नम्बर 98560046466।
5: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
6: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
7: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
6: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
7: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460098911।
8: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मेसै भइ।
9: बुवा पिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ, यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
8: हुन्छ बुहारी, लौ गइहालौँ, साह्रै गाह्रो भयो।
9: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
10: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ, सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
11: कार्यक्रम स्वास्थ्य सरोकार,
12: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
11: एसडिसिएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण,
12: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: को लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: हजुर, सुमधुर सांगीतिक कोशी लिएर व्यापारिक विश्रामपछि पुनः स्वागत छ। श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समय भन्नुहुन्छ, हाम्रो कार्यक्रमलाई भर्खर मात्र खोलेर सुनिरहनु भएको छ भने 0665 81 83 मा फटाफट डायल गरेर हामीसँग मिठो कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। आज भने हामी बुधबार बसाईमा छौ श्रोताबिन्दुहरू। बुधबार बसाईमा भने तपाईँहरूको मनमा गुम्सिएर रहेको जुनसुकै कुरालाई पनि आफ्नो साथीहरूलाई रेडियो चौतारी मार्फत फोन गरेर सुनाउन सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। यति मात्र नभइकन हाम्रो यस रेडियो चौतारीमा कल गर्नुहुने एकजना लक्की कलरलाई, प्रत्येक दिन एकजना लक्की कलरलाई ग्रिनफिल्ड झोल मामाबाट एक प्लेट झोल मामाको पनि व्यवस्था गरिएको छ है श्रोताबिनहरू। यदि तपाईँहरू पनि लक्की कलर बन्न चाहनुहुन्छ भने पक्कै पनि कल गर्न सक्नुहुनेछ र हामीसँग जोडिन सक्नुहुनेछ 0665 81 83 मा र मिठो मिठो कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। त्यति मात्र नभइकन प्रत्येक महिनाभरि फोन गर्ने एकजना लक्की कलरलाई आकर्षक फोटो फ्रेमिङ गरी फोटो र फ्रेम तपाईँहरूलाई प्रदान गरिनेछ रेडियो चौतारी मार्फत। यदि तपाईँहरू हामीसँग फोन गरेर जोडिन सक्नुहुनेछ 0665 81 83 मा कल गर्न सक्नुहुनेछ। श्रोताबिनहरू, एकदमै गर्मी महिना चलिरहेको छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला र प्रशस्त मात्रामा पानी पनि पिएर बस्नुहोला। आफ्नो स्वास्थ्य छ केही छैन स्वास्थ्य छ भने एकदमै सपोर्ट गर्न सक्नुहुनेछ, हामीसँग कल सम्पर्कमा जोडिन सक्नुहुनेछ। मैले तपाईँहरूलाई पटक पटक भनिरहेको छु 0665 81 83 मा कल गर्न सक्नुहुनेछ। कतिपय साथीहरू हातमा मोबाइल लिएर कार्यक्रम सुनिरहनु भएको होला तर आफ्नो कार्यव्यस्तताको कारणले गर्दा फोन सम्पर्क गर्न सक्नु भएको छैन होला। यदि फुर्सदमै हुनुहुन्छ, हामीलाई सुनिरहनु भएको छ भने कल गर्न सक्नुहुनेछ र जोडिन सक्नुहुनेछ। मैले पटक पटक हजुरहरूको लागि भनेर खुल्ला गरिसकेका छौं। हामीले 0665 81 81 83 मा कल गर्न सक्नुहुनेछ र हामीसँग मिठा मिठा कुराकानीमा जोडिन सक्नुहुनेछ। यति बेला भने कोही साथी कल लगाइसक्नु भयो, उहाँलाई स्वागत।
2: हजुर
1: नमस्ते, एमजी के छ खबर? हजुर मेरो पनि एकदमै ठिक ठाक छ। तनाउतिरको खबर सुनाउनुहोस् के छ? घाम लागेको छैन, पानी पर्ला जस्तो धुम्मा धुम्मा भइरहेको छ है। हजुर खाना त खानुभयो? कार्यक्रम सुनिरहनु भएको छ है?
2: हजुर हजुर एकदम कार्यक्रम सुनिराखेको छु। अब सरस्वती दिदी पनि आउनुभयो अनि सुषमा दिदी पनि आउनु भएको थियो। आज एकदम खुसी कुरो, मलाई सुषमा दिदी रेडियोमै आउने कुरा गर्नुभएको थियो।
1: हजुर हजुर दिदी बेसी सहरतिरै हुनुहुन्छ अरे, रेडियो चौतारीमा आउँछ है बहिनी भन्नुभएको छ, आज उहाँसँग भेटघाट गर्नुपर्छ।
2: एकदम एकदम मजा आयो, अब श्रोतासँग भेट्नुपर्छ।
1: सुन्छ, कार्यक्रमको विषयमा त थाहा छ नि है हजुरलाई?
2: हजुर विषयमा त थाहा छ कि त्यति बोल्न आउँदैन तै पनि अब
1: सुन्छ, तपाईँलाई केही भन्न मन लाग्छ नि मलाई भन्दा पनि हुन्छ, मनमा लागेको कुरा सबै पोखिदिनु होला है।
2: एकदम पक्कै पनि, सर्वप्रथम म एमसीआर मगरको तर्फबाट सम्पूर्ण रेडियो चौतारी परिवारलाई नमस्कार भन्न चाहन्छु। विशेष गरी आजको कार्यक्रमको फर्मेट अनुसार बोल्नु पर्दाखेरि म मनको कुरा के भन्न चाहन्छु भने, अहिले चौतारीबाट यसरी नै विगतको दिनमा बिचमा कुनै समय ग्याप भएछ पनि फेरि पनि पुनः सुचारू भएको छ यो रेडियोबाट सबै श्रोता मनहरूको मन जित्न सफल भएको हो भन्ने म चाहन्छु। हजुरहरूले फेरि निरन्तरता दिँदै जानुहोला कामना गर्न चाहन्छु। धेरै श्रोताहरूलाई फेरि पनि तपाईँको यो रेडियो चौतारीबाट श्रोताहरूलाई यो प्रोग्रामहरूमा सल टाइम प्रोग्राममा ल्याउन आज सजिलो भएको होस्, सबै श्रोताहरूले सुनेर साथ दिएको होस् र रेडियोलाई यसरी नै माया गरेको होस् भन्न चाहन्छु। जस्तो यो प्रोग्राम एकदम मनपर्छ, हरेक श्रोताहरू पनि मन परेकै होला, अब फरक दिन फरक घर अनुसार फरक फरक प्रोग्राम ल्याउनुहुन्छ। आज उन्नति प्रगति गर्दै अगाडि बढ्न सकोस् रेडियो चौतारीलाई यही कामना गर्न चाहन्छु।
1: असल दाजुलाई धेरै धेरै धन्यवाद सुझावको लागि। पक्कै पनि अब हामी यस कार्यक्रमलाई निरन्तरता ल्याउने नै छौँ। एकैछिनपछि हामी एउटा गीत बजाउँछौँ, को कसलाई सम्झन चाहनुहुन्छ?
2: श्रोताहरूको लागि र प्राविधिकमा प्रमोद सरको लागि पनि रेडियो चौतारी होल टिमको लागि र विशेष गरी आज दर्शक दिदीलाई पनि सम्झिन चाहे अनि सुशोक दिदीलाई पनि सम्झिन चाहे उहाँ आज रेडियो हजुरको रेडियो सेटमा आएर हजुरहरूसँग भेटघाट गर्नको निम्ति भला सुसार गर्ने कुरा गर्नुभएको छ। एकदम खुसी कुरा हो। हामी पनि कुनै दिन त्यस्तो मौका अवसर धेरै छन् अवसर हुनेछन् भन्न चाहन्छन्। त्यसै गरी शोभा दिदीको लागि अनि आइतस्तिर दिदीको लागि सरिनको लागि श्याम प्रसाद अधिकार दाईको लागि कृष्ण लामाको लागि कृष्णको लागि राम पण्डित भाइको लागि शिव सुशी दाईको लागि विनिता सुनारको लागि अनिता छानी र जति पनि साथीहरूले मलाई एम सरमगर भनेर चिन्नुहुन्छ उहाँ सम्पूर्णको लागि भन्दै चिन्न चाहन्छ। बाई बाई
1: हुन्छ नमस्ते बाबाई। हजुर हुनुहुन्थ्यो तनहुँबाट एम सर हुनुहुन्थ्यो। श्रोता मित्रहरू यदि पुस्तकको समयमा हुनुहुन्छ भने कल गर्न सक्नुहुनेछ र हामीसँग जोडिन सक्नुहुनेछ। श्रोताबिनहरू यदि के गर्दै हुनुहुन्छ हजुरहरू फुर्सदको समयमा हुनुहुन्छ भने आउनुहोस् हामीसँग मिठा मिठा कुराकानीको साथमा जोडिन सक्नुहुनेछ। 0665211183 कल गर्न सक्नुहुनेछ र हामीसँग मिठा मिठा कुराकानीको साथमा जोड्न सक्नुहुनेछ। श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ, जहाँ रहनुहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, हाँसी रहनुहोस्, खुसी रहनुहोस्, सँगसँगै हामीलाई पनि माया गरिदिनुहोस् र कार्यक्रम के कस्तो लाग्छ सल्लाह सुझाव पनि दिनुहोला। हजुरहरूको सल्लाह सुझावले हामीलाई अगाडि बढ्ने प्रेरणा मिल्नेछ। श्रोता मित्रहरू हामी फरक दिन फरक विषय वस्तु लिएर उपस्थित हुने नै छौँ। आइतबार हामीले दिएको 8 गीतमध्ये एउटा गीत रोजेर आफ्नो साथीहरूलाई सम्झना समर्पण गर्न सक्नुहुनेछ भने सोमबारको दिनमा पनि शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। मंगलबारको दिनमा भने गीत रोज्न सक्नुहुनेछ। बुधबारको दिनमा भने आफ्नो मनमा लुकेर रहेको जुनसुकै कुरालाई पनि प्रस्फुटन गर्न सक्नुहुनेछ र शुक्रबारको दिनमा पनि हजुरहरूले जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। शनिबारको दिनमा भने श्रोता मित्रहरू तपाईँले गाउँ खाने प्रश्न सोध्नेछौ, त्यसको उत्तर भने तपाईँहरू आफैले दिनुपर्ने हुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने कल सम्पर्कमा आएर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ र त्यसै गरी फेसबुक पेजमा पनि कमेन्ट गर्न सक्नुहुनेछ। कार्यक्रमको अन्त्यमा हामी कमेन्टलाई पढेर सुनाउने नै छौँ। अहिलेलाई भने एउटा साङ्गीतिक कोसेली राख्न चाहन्छु, सुन्दै गर्नुहोला रेडियो चौतारी।

0: बेला भने कोही साथी कल आइ सक्नु भयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
1: हजुर नमस्ते। हजुर
0: हजुर नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर म काठमाडौँदेखि दीपक परियार बोल्दैछु। अहिले चाहिँ
0: काठमाडौँबाट को भन्नुभयो?
1: हजुर हजुर दीपक परियार बोल्दैछु।
0: दीपक भन्नुभयो?
1: हजुर हजुर।
0: के छ दीपकजी, काठमाडौँतिरको खबर सुनाउनुहोस्।
1: ठिकै छ, यतातिर ठिकै छ। पानी पला पला जस्तो छ। हुन त म लमजुङदेखि नै हो, लमजुङको राइनस वार्ड नम्बर 5/14 हो मेरो चाहिँ।
0: हजुर।
1: अहिले रिसेन्टली चाहिँ तत्काल चाहिँ म यता काठमाडौँतिर छु, यो बाढी पहिरोको चपेटा पर्दा छ यतिखेर देशमा।
0: हजुर।
1: अनि त्यो क्रमले म यतै रोकिरहेको छु, लमजुङ फर्किरहेको छ।
0: अनि हाम्रो दीपकजीले खान खानुभयो?
1: हजुर।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ कि नाइ?
1: म लाइभमा यसो हेर्दै थिएँ, अनि त्यो भएको कारणले यसो कल गरौँ भनेर हजुरहरूले सुरु गर्नुभएको रहेछ कार्यक्रम।
0: हजुर हुन्छ, ठिकै छ, कार्यक्रममा सहभागी भइदिनु भयो, एकदमै खुसी लाग्यो। अर्को दिनमा पनि एकदमै सम्झिनु होला, माया नमार्नु होला, विषयवस्तुतिर लागौँ है दीपकजी।
1: हजुर हुन्छ
0: हुन्छ। हुन्छ, आजको विषयवस्तु रहेको छ, हजुरको मनमा कुनै कुरा गुम्सिएर बसेको छ, कुनै साथीलाई भन्न सक्नु भएको छैन भने हाम्रो रेडियो चौतारी मार्फत उहाँलाई सुनाउन सक्नुहुनेछ है त?
1: ए हुन्छ। विशेष गरी त अहिलेको अवस्था अलिकति, अहिले तत्कालीन जुन अवस्था छ देशकै अवस्था भनौँ न, व्यक्ति विशेष भन्दा पनि ओभरअल चाहिँ देशकै अवस्था अलिकति विकराल एउटा प्रकोपमा परिरहेको छ होइन। धेरै मान्छेहरू चाहिँ हताहत हुनु भएको छ, धेरै मान्छेहरू घरबार बिहीन हुनु भएको छ, परिवार बिहीन हुनु भएको छ। त्यो सँगसँगै सारा गाउँहरू अनि सहरहरू सबै चिजहरू चाहिँ बजारहरू नै बाढीले ध्वस्त बनाएको छ। हाम्रो रसुवा नुवाकोट दार्जिलिङ लगायतको क्षेत्र तटीय क्षेत्रहरूमा धेरै प्रभाव परेको छ। त्यो चिजले चाहिँ हामीलाई धेरै चाहिँ आहत बनाएको छ सम्पूर्ण नेपालीहरूलाई नै। अनि अब त्यो चिजको लागि पनि जो जति चाहिँ बाढीमा गर्नुभयो उहाँहरूलाई चाहिँ हार्दिक श्रद्धाञ्जली पनि भन्न चाहन्छु म तपाईँको रेडियो चौतारीको यस कार्यक्रम फोनिङ कार्यक्रमबाट। त्यो सँगसँगै जो जो सरकार लगायत व्यक्तिगत रूपमा अथवा विभिन्न समूहमा उद्धारको कार्यमा जुट्नु भएको छ, समय लगभग 7-8 दिन भइसकेको छ, सबैजनाको भइसकेसम्म सकुशल उद्धार नभए पनि सहज र शीघ्र रूपमा चाहिँ यो प्रकोपबाट चाहिँ उद्धार गर्न सकियो भने अझ केही हदसम्म भने पनि एउटा राहत मिल्छ भन्ने हिसाबले सबै लागिरहनु भएको छ। त्यसको लागि पनि र अझै पनि विगतको सम्भावना छ भन्ने कुराहरू पनि भइरहेछ। त्यसमा पनि सबैजना सचेत भएर रहौँ र अब जुन देश स्वप्न डुबेको छ, जुन अप्ठ्यारोमा परेको छ, हामी सबै मिलेर फेरि यसलाई उठाउनु पर्ने दायित्व पनि सबै जिम्मेवार नागरिकहरूको छ। त्यो चिजलाई पनि हामी सबैले मनन गरौँ भन्न चाहन्छु। सँगसँगै हाम्रो मर्सिङदीमा पनि बाढीको बहाव चाहिँ अलिकति खतराको सतर्कता भन्दा माथि आइरहेको छ भनिरहेको छ। हाम्रो मर्सिङदीमा पनि लमजुङ तनावको सीमा मर्सिङदीमा पनि अलिकति बाढीको खतराहरू त्यो पनि हिमनदी हिमालपट्टि माथि बढाउनु भएको हुनाले त्यसमा पनि बाढ बढिरहेको भनेको छ। हाम्रो लमजुङमा पनि तटीय क्षेत्रमा हुनुभएको सबैजना जो जसले सुनिरहनु भएको छ उहाँहरू पनि अलिकति चनाखो र सचेत भएर रहनु होला भनेर भन्न चाहन्छु म रेडियो चौतारी मार्फत, किनकि वर्षाको बेला कन्टिन्यू चलिरहेको छ। त्यो सँगसँगै बर्खामा चाहिँ नदीहरूमा बहावहरू बढिरहेको छ, कुन बेला के हुने भन्ने कुरा भविष्यहरू प्रकोपहरू परिरहेको हुनाले म यो सम्पूर्ण चिजहरू चाहिँ यही रेडियो मार्फत सेयर गर्न चाहन्छु सबैको लागि, विशेष भन्दा पनि सबैको लागि सेयर गर्न चाहन्छु यही कुराहरू।
0: हुन्छ, अहिलेसम्म जति क्षति भयो भयो, अब त्यस्तो नहोस्, सबैजना सतर्क भएर बस्नु होला भन्न चाहनुहुन्छ है? हुन्छ, ठिकै छ, कार्यक्रममा सहभागी भइदिनु भयो, निकै खुसी लाग्यो, आगामी दिनमा पनि सम्झिनु होला। एकैछिनपछि हामी गीत बजाउँछौँ, को कसलाई सम्झन चाहनुहुन्छ?
1: सम्पूर्ण जो अहिले रेडियो सुनेर बसिरहनु भएको छ नेपालमा अथवा देशमा विदेशमा अनलाइनमा रेडियोमा जताभए पनि उहाँहरू सम्पूर्णलाई उत्तर घडीमा चाहिँ अलिकति अलि आफूलाई सशक्त राखेर बलियो राखेर बस्नुहुन्न भन्ने सन्देश छ। सबैलाई म यो डेडिकेट गर्न चाहन्छु अब बज्ने गीत चाहिँ र यहाँलाई पनि धेरै धन्यवाद, मेरो दुई चार कुराहरू राख्ने अवसर मौका दिनुभयो रेडियो चौतारी टिमलाई, प्रस्तुत हजुरलाई लगायत टेक्निसियनमा रहनुहुने टेक्निसियन मित्रलाई पनि म धेरै धेरै धन्यवाद गर्न चाहन्छु।
0: नमस्ते बाबाई। हजुर उहाँ हुनुहुन्थ्यो काठमाडौँबाट, दीपक हुनुहुन्थ्यो श्रोता मित्रहरू। अब भने हामीलाई समयले नेटवर्क काटिसकेको छ, कुनै पनि साथीको कल लाइन लिन सक्दैनौ आज हामीलाई। फोन गर्ने साथीहरू हुनुहुन्थ्यो, भाजुकबाट सरस्वती हुनुहुन्थ्यो, गाउँ सरबाट सुषमा हुनुहुन्थ्यो, नयाँ गाउँबाट श्यामप्रसाद हुनुहुन्थ्यो, तनहुँबाट एमसर हुनुहुन्थ्यो, काठमाडौँबाट दीपक हुनुहुन्थ्यो। त्यसै गरी हामीलाई फेसबुक पेजमा कमेन्ट गर्नुभएको छ सन्दीप केसी हुनुहुन्छ, भोइस सानो आएको छ भन्नुभएको छ, र एमसरूले पनि आवाज सानो आएको छ किन हो कुन्नी भन्नुभएको छ, र एमसरूले अर्को पनि कमेन्ट गर्नुभएको छ, नमस्ते जोडले है म पनि सुन्दैछु लाइभबाट, अब बज्ने गीत मार्फत सम्झनु पर्दा हजुरको लागि प्रमोद सरको लागि रेडियो चौतारी होल टिमलाई मेरो घर परिवार साथीहरू राम पाण्डे कृष्ण गुरुङ कृष्ण लामा आइतासरी सरस्वती शोभा विनिता सुनार अनिता अछमी आशिष मगर सुषमा ज्ञान श्यामप्रसाद देवी सम्पूर्णलाई सम्झिँदै छुटिन चाहन्छु है त भन्नुभएको छ। र हाम्रो लक्ष्मी प्रसाद मिश्रले कमेन्ट गर्नुभएको छ, नमस्कार जय रेडियो म पाउँदीबाट सुन्दैछु, हाम्रो पात्रोमा पनि उस्तै सानो आवाज आएको छ, प्राविधिक समस्या सुधारतिर लाग्नु होला है भन्नुभएको छ। हजुर धेरै धेरै धन्यवाद सम्पूर्णलाई, नमस्ते बुनु म पनि सुन्दैछु है भन्नुभएको छ शान्ता भुजेलले। ज जसले हामीलाई कमेन्ट मार्फत सम्झिनुभयो फोन गर्नुभयो उहाँलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र हिजोको लक्की कलर को भन्नुभयो त हजुरहरूको मनमा खुल्दुली भएको होला, हिजोको लक्की कलर भने हाम्रो बेसी सहरको नवरजी हुनुहुन्छ, उहाँ यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने हाम्रो रेडियो चौतारीमा सम्पर्कमा आउनुहोला, र प्राविधिक कक्षबाट साथ दिनुहुने प्रमोदलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम प्रस्तुत म भगवती पनि बिदा हुन चाहन्छु, नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले मध्याह्नको 12 बज्यो।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: छोरा चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845424264 र 9847607915।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
4: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
5: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
5: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
6: ओहो, हेड सर, टाढैको सायद हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
7: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
6: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
8: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665202727, मोबाइल नम्बर 9842649129 र 9841052091।
9: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
10: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
9: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
10: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: दाई पैसा त तन्ने कमाएर ल्याउने भयो क्या रे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किए पनि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछ। सुजल सप्लायर्स, देशी सहर नगरपालिका 8, सेरा ओरामे, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560-45401 र 98261-73-7799।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13, लमजुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 98462-18202 र 98403-19799।
3: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13, लमजुङ।
5: नोट: सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: बुढी, ए बुढी, किन ल्याउ र मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
0: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
6: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
0: चिन्तै नगर्नुहोस् न बुढा, बिच्ची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
5: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98166-85520, 98066-66162 र 06651-381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
8: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल, बेची शहर नगरपालिका 8, भीमसेन स्थान लमजुङ, प्रोपाइटर बमबहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-525-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98 5 45 7 83, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोपाइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 98 4 61 80 025।
6: ओहो हेड सर, टाढै को सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
7: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ, बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
6: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
8: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
9: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लम

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने? म त अलमलमै परे, के गर्ने होला?
4: पनि के को फिर गरेको धुमस?
3: खड्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
4: बुझ्न डिजिटल छँदैछ नि, झिगे खोला होला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
5: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसीसहर नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लम्जुङ। सम्पर्क नम्बर 9856046467।
2: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
6: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान। होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिने।
7: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
6: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
7: सुभाष मेडिको फर्मा, बेसीसहर नगरपालिका 8 सेरा।
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845064093।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
9: अहिले दिउँसोको 1 बज्यो।

0: दाई पैसा त तन्नै कमाएर ल्याउने भयो क्या रे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लम्जो, प्रोपाइटर, शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बस्यो कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपराइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066662162 र 06651381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्जुङ
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बिचे सहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 06659029 मोबाइल नम्बर 98560602
6: माया हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है कति राम्रो राम्रो डिजाइनको गर गहना लगाए कि आफ्नो भने सबै पुरानो डिजाइनको
7: पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
6: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
7: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यस्तै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ लाग्ने भएको छ
6: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
7: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गर गहना पाइन्छ साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ
6: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका 7 कृषि विकास बैंक नजिकै प्रोपराइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 06652020735 06652075 मोबाइल नम्बर 98565475

0: छोरा, चाडपर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465244264 र 98467915।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आएँ बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 9856046257 र 9840067787।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भएँ।
5: बुढा थोकी ब्रदर सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ, प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
6: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863052615।
7: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
9: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
10: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
9: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
9: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लम्सुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9846018202 र 9804039789।
9: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लम्सुङ।
2: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।

0: न्यून अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेसन सेन्टर बेचे सहर 8 नारायणी स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-60-299।
2: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
3: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
2: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
3: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
2: ल त, म पनि त्यतै जाने भए।
4: बुढा थोकी ब्रदर सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
5: सम्पर्क मोबाइल नम्बर 98-560-45-141 र 98-630-52-615।
6: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजे समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
7: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665204727, मोबाइल नम्बर 9845424264 र 9847607915।
4: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
5: वा,
4: कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
6: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोपाइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680025।
7: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मेसै पाइएन।
8: बुवा, पिर नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालौ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
7: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
8: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8, सेरा।
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई। सम्पर्क मोबाइल नम्बर 9845664093।
8: अहिले दिउँसोको 2 बज्यो।
9: कार्यक्रम स्वास्थ्य सरोकार।
10: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
9: एचजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण,
10: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: बुढी ए बुढी किन ल्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066662 र 06651381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्जुङ

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ओहो, दुध बेचेर आएको कान छ
2: काका।
1: तिम्रो सानो त सहर गए जस्तो लाग्यो, बाटोमा भेटेन?

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
5: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
4: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
2: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
4: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
2: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक दसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विशेषहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38
6: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
7: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
6: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलो मेसै पाइन
7: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
6: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
7: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेस्तमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
6: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
7: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
8: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी
2: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98-560-45-783 स्थान लुम्बिनी कम्प्युटर बेस्ट सहर लमजुङ

0: हाँसे हो नि बुढा तुलै फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
0: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891209281
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: आईएसओ लेभलको विशेष तयारी कक्षा, शून्य लागतमा दापन आवेदन गर्ने सुनौलो अवसर, अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस् प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक। सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
1: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665202727, मोबाइल नम्बर 9842649129 र 9841652091।
5: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
6: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
5: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
6: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9846098911।
7: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने? म त अलमलमै परे, के गर्ने होला? खर्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
8: बुझ्न डिजिटल छ नै छ नि, झिगे खोला होला कि कपलेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
9: हाम्रा सेवाहरू, प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लमजुङ। सम्पर्क नम्बर 9856046466।
4: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
0: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
10: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
10: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ, पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।

यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरालु लम्जुङ प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी चौर नगरपालिका आठतेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठसेरा लमसुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9804039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठसेरा लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।

0: साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कस्तो छेकेको छ र?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोभाइडर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 9857445735।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जानी भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
5: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
4: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
2: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
4: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
2: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38
6: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ यसो फोटो भिडियो खिचाउनु पर्ने थियो कता जाने के गर्ने म त अलमलमै परे के गर्ने होला पनि खर्का जी पनि क्या कुरा गर्नुहुन्छ राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि यसो केही उपाय दिनु पर्यो
7: बुद्ध डिजिटल छँदैछ नि झिगे खोला हुला कि कम्प्लेक्सको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि
4: हाम्रा सेवाहरू प्रमाण पत्र सम्मान पत्र खादा ब्याज मायाको चिनो भिजिटिङ कार्ड फोटो प्रिन्ट फोटो फ्रेम विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ बुद्ध डिजिटल फोटो स्टुडियो बेसी सहर नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लमजुङ सम्पर्क नम्बर 98560-46466
3: नोट सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
9: अहिले दिउँसोको 3 बज्यो
10: आया। दुख्यो कहिले टाउको दुख्ने कहिले पेट दुख्ने
5: के दुखिया हो दुखिया हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मेसै पाइएन
9: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ यही बेसी सरको सेरा चोकदेखि काराकार जाने बाटो छ नि त्यही जाम बरु
5: हुन्छ बुहारी लौ गइहालौँ साह्रै गाह्रो भयो
9: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
10: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
11: नमस्ते थकाली किचन एन्ड पब रेस्टोरमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
12: प्रोपाइटर टेकचङ गुरुङ नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङे चौतारा सम्पर्क फोन नम्बर 0665209003 मोबाइल नम्बर 9841680025

0: 31 गते
1: बीएससीएजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
1: फोन 056-421-2161 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-494-333-493-555
5: नेपाल दर्पणमा अब खबरको सिलसिला रसुवाको भटेको सीमा बुधबार आएको भीषण बाढ़ी बारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। बाढ़ीको आठौं दिनमा आज बसेको प्रतिनिधि सभाको बैठकले विशेष प्रस्ताव सर्वसहमतिले पारित गरेको हो। भोटेकोशी बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशुली नदीतटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। विशेष प्रस्ताव प्रस्तुत गर्नु अघि सभामुख डीपी अर्यालले विपदपछिको खोज, उद्धार तथा राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सँगै हिजो राष्ट्रिय सभाले पनि रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित गरेको थियो। आजको प्रतिनिधि सभा बैठकलाई प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुभयो। भएको 10 गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी, त्यसबाट भएको जनधनको क्षति र भइरहेका खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री शाहले संसदलाई जानकारी गराउनु भएको हो। उहाँले दृढ़ संकल्पका साथ यो विपदसँग लड्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीको सूचना आएदेखि नै सरकार प्रभावकारी उद्धार राहतमा जुटेको समेत दावी गर्नुभयो। यो क्रम अहिले पनि निरन्तर चलिरहेको छ। साथै उहाँले यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र नभए सिंगुलीपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेका बेला नेतृत्वले आड़ र भरोसा दिनुपर्नेमा उहाँको जोड़ छ।
6: यो पीड़ा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम दिने छुट छैन। संकटको यो घड़ीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं। यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन। त्यस दिनदेखि घरबार बिहीन हुनुभएकाहरूका लागि सुरक्षित व्यवस्थापन गर्नुपर्ने अर्को जिम्मेवारी थियो। घटना भएको दिन बुधबार मध्यरातमै 8 ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठायौं। रसुवा र नुवाकोटका लागि 1-1 करोड़ रूपियाँ, धादिङका लागि 50,00,000 रूपियाँ निकासा गर्यौं। खोज, उद्धार, उपचार र राहतलाई थप प्रभावकारी बनाउँदै लग्यौं। प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार र राहत वितरणसँगै क्षतिग्रस्त भएका सड़क प्रभावित क्षेत्रसँग जोड्ने प्रयास शुरू गरियो।
5: रसुवाको बाढ़ीले ज्यान गुमाउनेको संख्या 1,114 जना पुगेको छ। जनधनको क्षति अवस्थाको विवरणसहित प्रधानमन्त्री शाहले ज्यान गुमाएका मध्ये अहिलेसम्म 95 शवको शनाखत भई आफन्तलाई बुझाएको उल्लेख गर्नुभयो। अहिलेसम्म 292 जना घाइते भएका छन्, जसमध्ये 182 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ। अझै 3,916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11,993 जनाको उद्धार गरिएको छ। सरकारले प्रभावित जिल्ला पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका नागरिकको उद्धारमा भइरहेको ढिलाईबारे पनि संसदलाई जानकारी गराउनुभयो। सुरुङमा फँसेकाहरूको उद्धार गर्न प्राविधिक जटिलताका कारण ढिलाई भएको उहाँको भनाइ छ। त्यस्तै उहाँले रसुवा बाढ़ीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकोले यसबारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु पर्ने बताउनु भएको छ। हिमालय क्षेत्रमा जोखिम बढ़ेकाले यो विश्वको साझा जिम्मेवारी भएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो।
0: गर्नुभयो।
7: आजको प्रतिनिधि सभा बैठकमा राजनैतिक दलका नेताहरूले पनि सम्बोधन

0: गर्नुभयो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका संसदीय दलका उपनेता गणेश पराजुलीले विपदका बेला नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको बताउनु भएको छ। यस्तै प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले रसुवा बाढ़ीको प्रलय आएको एक हप्ता बितिसक्दा पनि प्रभावित नागरिकको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो। नेता आङदेम्बेले सुरुङभित्र फँसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाई अमानवीय र गम्भीर विषय भएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रसुवाको भोटेकोशी बाढ़ीपछि खोज र उद्धारमा सेनासँगै जनपरिचालन नहुँदा समस्याको वास्तविक समाधान गर्न नसकेको बताउनु भएको छ। उहाँले खोज तथा उद्धारमा नेपाली सेनाले प्रशंसनीय काम गरे पनि विपद सामना गर्न आवश्यक जनपरिचालन हुन नसकेको बताउनुभयो। संघीय प्रदेश र स्थानीय सरकार जनप्रतिनिधि नागरिक समाज तथा आम नागरिकलाई एकीकृत रूपमा परिचालन गरेर मात्र विपदको संकट विरूद्ध जुझ्न सकिने प्रचण्डको भनाइ छ। यस्तै नेकपा एमाले संसदीय दलका नेता राम बहादुर थापा बादलले बाढ़ी पहिरोको विनाश रोक्न र प्रभावकारी विपद व्यवस्थापनका लागि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले सरकार संसदप्रति पूर्णतया उत्तरदायी हुनुपर्ने र आफ्ना योजनाबारे संसदलाई निरन्तर जानकारी गराउनुपर्नेमा जोड़ दिनुभयो।
1: रसुवाको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ़दै गएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभयो। राहत कोषमा आजसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको छ। कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हिजो 1 अर्ब निकासा गरिएको थियो। त्यसमध्येबाट 6,75,00,000 रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुका बाढ़ी प्रभावित 15 पालिकामा निकासा भइसकेको छ। कोषमा अहिले 6,88,57,217 मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ।
0: भोटेकोशी बाढ़ीको एक हप्ता भइसकेको छ। सरकारले खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि प्राथमिकतामा राखेको सरकारको भनाइ छ। तर विपदपछि कतै राहत पुग्न सकेको छैन। कतिपय ठाउँमा राहतको थुप्रो पुगे पनि वितरणमा समस्या छ। सड़क र बिजुली नै नभएको ठाउँमा निकै चुनौतीपूर्ण अवस्था छ। रसुवाको सबैभन्दा धेरै प्रभावित उत्तर गया गाउँपालिका 5 का वडा अध्यक्ष यमनाथ आचार्य
2: पेट्रोलियमहरूको बजार पूर्ण रूपमा ध्वस्त भएको हुनाले यहाँ चाहिँ सबै भोकमरी लाग्ने अवस्था भएको कारणले गर्दाखेरि त्यो आवाजलाई यदि सुनवाई हुन्छ भने छिटोभन्दा छिटो सिपिएस लाइनको बत्ती जडान गर्नु पर्यो। घरमा भएका धानहरू कुटेर यहाँको जनताले खान पाउँथे, मिलहरू चल्थ्यो, मोबाइलहरू संचारहरू सुचारू हुन्थ्यो होइन। छिटोभन्दा छिटो बाटो जोड दिन सक्यो भने अनि अलिकति यहाँका जनताहरू यता फर्किने चाहिँ सम्भावना छ, नत्र भने यहाँ बस्ने अवस्था केही पनि छैन। त्यसको दिनमा मुख्यमन्त्री आउनु भएको थियो, उहाँले चाहिँ राहत पठाइदिन्छु भन्ने जानु भएको थियो। राहतहरू आउन सुरु गर्यो, त्यसमा चाहिँ राज्यको ढिलाइ हुनु चाहिँ राज्य चुकेको राज्य छैन भन्ने रसुवाली जनताले चाहिँ त्यस्तो अनुभूति गरेका छन्।
0: राहत सहज पुगेका पालिकामा भने पीड़ितलाई उचित बासको व्यवस्थापन गर्न चुनौती हुँदा पुगेको राहत पनि वितरणमा समस्या भइरहेको छ। बाढ़ीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाका उपमेयर प्रभाव बोगटी
3: एक बोरा चामल दिएर प्रभावितले कहाँ लड्छ, खोला लड्ने कि सिना लड्छ, सामूहिक रूपमा खान र आवासको छ, राहत गोदामका होल्डिङ सेन्टरहरूमा राहत खाद्यान्नले सबै भरिएको छ, यो फ्याक्ट हो होइन। जब ठाउँ बनाइदिन्थ्यो सरकारले, अब पहिला जस्तो भूकम्पको जस्तो होइन नि त, जमिन थियो नि त भूकम्पमा र क्विक टेन्टहरू राख्ने बनाउने बेला भएको थियो नि त होइन। अब अहिले त सरकारले जल्दै देखाइरहेन नि त कहाँ गएर नागरिक बस्ने भनेर, बल्ल त्यो हिजो फिल्ममा आएको छ, उहाँले पनि 3 दिनभित्र भन्नुभएको छ, क्या सङ्घीय सरकारले हामीले यो क्षेत्रमा बस्ती बसाउन सम्भव छ भनेर भनिदिएको छौँ। त्यसपछि सरकारले यो ठाउँमा गएर अब नागरिक बस्न सुरक्षित छ भनेर आवासको कार्यक्रम अगाडि बढिसकेपछि यो जम्मा भाका थुप्रो भएको प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो, नागरिकको घर घरमा सरकार पुग्छ, आँखा सबै सामानहरू हामी बोकेर वितरण गर्छौँ।
0: त्यस्तै कतै भने लत्ता कपडा अभाव छ। धादिङको गल्छी गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद पौडेल,
4: राहत आउने क्रम पनि अलिकति घाँची छ, वितरण पनि हामीले एकद्वार प्रणालीबाटै गरिरहेछौँ। यहाँ आउँछ, यहाँ आएर प्याकेजिङ हुन्छ, प्याकेजिङ भएपछि जनप्रतिनिधि कर्मचारी भएर त्यहाँ कता कति गए त्यो समान रूपले हुने गरेर नै बाध्य छ। खाद्यान्न अहिलेलाई पर्याप्त मात्रामै आएको भन्नुपर्छ। अब हामीलाई अलिकति समस्या भनेको लच्चाको पढा र अस्थायी शौचालयहरूको हाम्रो विद्यालयलाई सरसफाई गर्न पनि एउटा चुनौती भइरहेछ, हाम्रो 1500 अस्पताल सरसफाई गर्नलाई चुनौती भइरहेछ, त्यो बाटोमा चाहिँ अलिकति हामीलाई अझै पनि होमवर्क गर्नुपर्छ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा, खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेका होला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
8: फोन नम्बर 082-5 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले भोटेकोशी बाढीबारी प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित, प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता, नागरिकको जीवन रक्षामा केन्द्रित हुन शीर्ष दलका नेताहरूबाट सरकारको ध्यान आकर्षण, प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुटियो, प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर, नागढुङ्गा मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा सड़क भाँसिएको छ। नागढुङ्गा नजिकै पातले वनमा सड़क भाँसिएको सड़क विभाग धादिङले जनाएको छ। काठमाण्डुबाट मुगलिनतर्फ बाहिरिने गाड़ी मध्ये पेट्रोलियम पदार्थ बोकेका र 2 पाङ्ग्रे बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकललाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवत जावतको व्यवस्था मिलाएको सड़क विभागले जनाएको छ। विभागका अनुसार सड़क भाँसिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मरमतको काम शुरू हुनेछ। मलेखु बजार नजिकै पनि परेवा भीरमा सड़क भाँसिएपछि जोखिममुक्त भएको छ। गजुरी गाउँपालिका 3 परेवा भीरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। परेवा भीरमा 100 मिटरको नयाँ ट्र्याक खोलिएको हो। धादिङको कृष्णभीर सड़क पनि त्रिशुलीको बाढ़ीले यसअघि नै कटान गरेको छ। गाड़ी तथा मानिस वार पार गर्न नमिल्ने गरी कृष्णभीर क्षेत्र अवरूद्ध छ। त्यस्तै जवाङ खोला नजिकै पनि सड़क चर्किएको छ। त्रिशुलीको बाढ़ीले सड़कको टेवा पर्खालमा क्षति परेको
1: गएको भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरोध हुँदा विशेष गरी हेटौड़ा हुँदै चल्ने वैकल्पिक सड़कमा गाड़ीको चाप छ। कृष्णवीरमा सड़क अवरूद्ध भएपछि काठमाण्डु आवत जावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। वैकल्पिक सड़कमा गाड़ी र यात्रुको चाप बढ़ेसँगै मकवानपुर प्रहरीले सड़क व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। सामान्य अवस्थामा झण्डै 3 घण्टामा पूरा हुने हेटौड़ा काठमाण्डु यात्रा अहिले चापका कारण 5 घण्टासम्म लम्बिएको छ। काठमाण्डु हेटौड़ा जोड्ने वैकल्पिक मार्गको नयाँ रूट तथा कार्यतालिका पनि सार्वजनिक गरिएको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाण्डुबाट हेटौड़ाका लागि छुट्ने साना गाड़ीका लागि फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदीको रूट कायम गरिएको छ। त्यस्तै हेटौड़ाबाट काठमाण्डुतर्फ छुट्ने साना गाड़ी भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै प्रवेश गर्नेछन्। त्यसै गरी ठूला तथा मालवाहक गाड़ी ललितपुरको चापागाउँ, भट्टे डाँडा, ठिगन हुँदै हेटौड़ा पुग्नेछन्। यो रूट प्रयोग गर्नेले बेलुका 6 बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। हेटौड़ाबाट छुट्ने ठूला र मालवाहक गाड़ीका लागि भैंसी पालुङ टिस्टुङ नौबिसी हुँदै काठमाडौँ आउने व्यवस्था मिलाएको ट्राफिक प्रहरीले जनाएको छ। मकवानपुरको त्रिखण्डी नजिकको बेलीब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी लोड गाड़ीलाई यो पुल प्रयोग नगर्न ट्राफिक प्रहरीको आग्रह छ। ठूला र लोडयुक्त गाड़ीका चालकलाई बेलीब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिएको सूचनामा उल्लेख छ।
0: नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि

0: रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासंघको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ। बजारमा कृत्रिम अभाव वा कालोबजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गर्ने निर्णय भएको छ।
1: नेपाल राष्ट्र बैंकले भोटे कोशी नदीमा आएको बाढ़ीबाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक कार्ड मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर नमूना फोटो तथा अन्य विवरणको आधारमा ग्राहकको पहिचान यकिन गर्न सक्नेछन्। त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। बाढ़ी तथा अन्य प्राकृतिक विपदको कारण प्रभावित क्षेत्रका धेरै नागरिकले व्यक्तिगत कागजात बैंकिङ सामग्री तथा मोबाइल उपकरण गुमाएको अवस्थामा राष्ट्र बैंकको यो निर्देशनले प्रभावित ग्राहकको वित्तीय सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ।
0: रसुवाको भोटेकोशीमा हराइरहेकाको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद राहत टोली नेपाल आइपुगेको छ। 11 जनाको कोरियाली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजा राम बस्नेतले जानकारी दिनुभएको छ। कोरियन विमान मार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन्। कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिन लागेका हुन्। यसअघि नै खोज तथा उद्धारमा विदेशबाट भारत चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भइरहेका छन्।
1: यस्तै चीनले रसुवा गरी जोड्ने केरुङ नाका जाने स्थलमार्ग पूर्ण रूपमा संचालनमा ल्याएको छ। सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरुङ जिरुङ नाकामा लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धारकर्मी राहत सामग्री उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य सञ्चालन गर्न सक्ने चिनिया संचार माध्यमले जनाएका छन्। राष्ट्रिय राजमार्ग G216 विभिन्न खण्डमा सड़क सफा गर्ने कार्य चलिरहेको छ। खोज तथा उद्धार कार्य पनि त्यहाँ निरन्तर भइरहेको छ। यसअघि गएको भदौ 10 गते बुधबारको बाढ़ीले केरुङ बन्दरगाह तथा चीन र नेपालतर्फको अध्यागमन कार्यले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिस्को खुशीको कनेक्शन दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा नियमित दाँत जाँच स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-66 व्हाट्सएप 98-65-44-24-96
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर काठमाण्डु महानगरपालिका भित्रका 16 जना बेपत्ता भएका प्रारम्भिक विवरण प्राप्त भएको छ। यस्तै 1 जनाको घर बगाएको छ। काठमाण्डु महानगरपालिकाको विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्रबाट यो विवरण संकलन भएको हो। महानगरले राष्ट्रिय सभागृहमा केन्द्र सञ्चालन गरेको छ। केन्द्रले नागरिकलाई सूचना दिने आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम गरिरहेको छ। काठमाण्डुबाट रसुवा गोसाईकुण्ड लगायतका ठाउँमा आन्तरिक पर्यटन तथा तीर्थाटनका लागि समूह बनाएर जाने थुप्रै संख्यामा व्यक्ति रहेका अनुमान छ। यसमा पनि थमेल क्षेत्रबाट धेरै व्यक्ति गएका हुन सक्ने महानगरको विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालले जानकारी दिनुभयो।
2: आज दिउँसो बागमती र कोशी प्रदेशको थोरै ठाउँ तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी परेको छ। भोटेकोशी बाढ़ी प्रभावित केही जिल्ला र काठमाण्डु उपत्यकासहित विभिन्न ठाउँमा वर्षा भयो। धादिङ गोरखा पर्वत लमजुङ काभ्रे काठमाण्डु उपत्यका लगायतका जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
3: शेयर बजार लगातार दोस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 15.44 अंकले बढ़ेर 2538.11 बिन्दुमा पुगेको छ। हिजो नेप्से 9.24 अंकले उकालो लागेको थियो। आज म्यूचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 193 कम्पनीको शेयर बढ़ेकोमा 75 घटेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.90 अर्ब कारोबार भएकोमा आज 354 कम्पनीका 72,68,000 कित्ता शेयर 2.94 अर्ब रूपियाँमा किनबेच भएको छ।
2: आज एकै दिन सुनको भाव तोलामा 8,800 रूपियाँले घटेको छ। हिजो 100 रूपियाँले बढ़ेको सुनको भाव आज तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँ तोलामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। आज चाँदी को भाव पनि तोलामा 185 रूपियाँले घट्यो। हिजो तोलाको 4,765 रूपियाँ रहेकोमा आज चाँदीको भाव घटेर तोलाको 4,580 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। रूसले इरानलाई उन्नत सुपरसोनिक क्रूज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको पाइएको छ। फाइनान्सियल टाइम्सका अनुसार सन् 2023 सञ्चालनमा रहेको C-420L नामक बहुवर्षीय कार्यक्रममा रूसका अनुभवी मिसाइल विशेषज्ञ संलग्न छन्। कार्यक्रम अन्तर्गत इरानलाई ध्वनिको गति भन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने मिसाइलका लागि आवश्यक रामजेट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको समाचार संस्था ANI जनाएको छ। रूसी पत्राचार यात्रा विवरण र सैन्य पेटेन्टको विश्लेषणमा आधारित प्रतिवेदनका अनुसार अमेरिका इजरायल र इरानबीच सैन्य युद्ध भइरहेका बेला पनि यो कार्यक्रम चलिरहेको थियो। रामजेट प्रविधि जहाज विरोधी तथा स्थल आक्रमण गर्ने क्रूज मिसाइलमा प्रयोग गर्न सकिन्छ। सुपरसोनिक मिसाइलले उच्च गति र कम उचाइमा उड्ने क्षमता प्रयोग गर्ने भएकाले हवाई तथा क्षेपास्त्र प्रतिरक्षा प्रणालीलाई त्यसको पहिचान र अवरोध गर्न कम समय मात्र उपलब्ध हुन्छ। खाड़ी क्षेत्रमा अमेरिका तथा सहयोगी सेनाका उन्नत प्रतिरक्षा प्रणाली तैनात रहेकाले यो प्रविधि इरानका लागि रणनीतिक रूपमा महत्वपूर्ण हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। फाइनान्सियल टाइम्सका अनुसार इरानले रामजेट इन्जिन प्रणाली निर्माण र उडान परीक्षण गरिसकेको छ। यद्यपि रूसी सहयोगमा विकसित सुपरसोनिक क्रूज मिसाइल तैनात भइसकेको प्रमाण भने भेटिएको छैन।
2: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एक क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग आज दुई विकेटले पराजित भएको छ। नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले चार बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। त्यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको थियो। अब नेपाल एले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्यूजील्याण्ड एसँग खेल्नेछ।
3: र दक्षिण अफ्रिकाका ब्याटर क्विन्टन डिककले 10 टी20 शतक सहित भारतका विराट कोहली र अस्ट्रेलियाका डेभिड वार्नरको कीर्तिमान बराबरी गरेका छन्। वेस्ट इण्डिजको क्यारिबियन प्रिमियर लीग सीपीएल क्रिकेटमा बारबाडोस ट्राइडेन्ट्सबाट खेल्दै डिककले यो उपाधि हासिल गरेका हुन्। सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्ससँगको खेलमा उनले 6 छक्का र 11 चौका सहित 57 बलमा 106 रन बनाए। यो सँगै 33 वर्षीय क्विन्टन डिकक टी20 क्रिकेटमा 10 वा त्योभन्दा धेरै शतक बनाउने विश्वको 5 खेलाड़ी बनेका छन्। टी20 क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउनेमा डिकक भन्दा अघि वेस्ट इण्डिजका क्रिस गेल र पाकिस्तानका बाबर आजम रहेका छन्। टी20 क्रिकेटमा गेलले 22 र बाबरले 13 शतक बनाएका छन्। क्विन्टन र डिककले टी20 क्रिकेटमा 557 खेलमा 10 शतक र 84 अर्धशतक सहित 12,867 रन बनाएका छन्। उनी टी20 क्रिकेटमा 500 भन्दा धेरै छक्का प्रहार गर्ने विश्वका 13 ब्याटर मध्ये पनि पर्छन्।
2: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: भोटेपछि बाढ़ीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित। प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता।
2: प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7,88,00,000 रूपियाँ जुट्यो। प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या।
3: ग्यासको आपूर्ति र वितरण सहज बनाउने प्रयास। घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने निर्णय।
2: रूसले इरानलाई सुपर सोनिक मिसाइल विकास गर्न सहयोग गरिरहेको विवरण सार्वजनिक। ध्वनिको गतिभन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने।
3: र डिककले 10 टी20 शतक सहित कोहली र वार्नरको कीर्तिमान बराबरी गरे।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरिएको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगा
1: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी
2: अब के गर्नुहुन्छ त दाई
1: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
2: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे यसको कुरा यादै भएन
3: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर मुङ्गुरको दाना मुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामे लम्जुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 98560454401 र 98261737799
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जागरक्षी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
5: दाई स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह
3: हिमाल मेडिकल हल यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव र परामर्श पाइन्छ
5: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र
3: अवश्य मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि हिमाल मेडिकल हल तपाईँको साथमा छ प्रोपाइटर लोक बहादुर रिमाल रिमाल मेडिकल हल बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ सम्पर्क मोबाइल नम्बर 98460 98911
6: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ कफी मात्रै कि खाना खाजा पनि छ पकाली खाना खाजा पेट र रमाइलो फुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
7: नमस्ते थकाली किचन एन्ड पक बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
8: प्रोपाइटर टेकजङ गुरुङ नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा सम्पर्क फोन नम्बर 0665520903 मोबाइल नम्बर 98461080025
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझको चौतारी खबरमा स्वागत छ। शुरूमा खबरका मुख्य शीर्षकहरू। लमजुङका सहयोगीहरूबाट बाढ़ी पीड़ितका लागि सहयोग गर्ने क्रम जारी रहेको छ। बाढ़ीबाट ठूलो झन्झनको क्षति भएपछि प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको सहयोगीहरूले बताएका छन्।

0: अर्जुन यार मिठो अर्गानिक कफी कहाँ पाइन्छ नि बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेफ र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
1: नमस्ते थकाली किचन एन्ड बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ
2: प्रोपाइटर टेकचङ गुरुङ नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा सम्पर्क फोन नम्बर 0663520903 मोबाइल नम्बर 98461080025
3: अब खबर विस्तारमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लमजुङबाट विभिन्न सामाजिक संस्था तथा व्यवसायीले नगद तथा जिन्सी सहयोग गरेका छन् बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले लमजुङका तीन सामाजिक संस्था र दुई व्यवसायीले सहयोग गरेका हुन् तीन सामाजिक संस्थाले नगद 74,251 रूपियाँ तथा दुई व्यवसायीले 3,38,250 रूपियाँ बराबरको लत्ता कपड़ा सहयोग गरेका छन् चिती कार्कीडाँडा सेवा समाज बेसी सहरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा 20,251 रूपियाँ सहयोग गरेको छ समाजले आफ्ना सदस्यहरूबाट रकम संकलन गरिए बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरेको जनाएको छ समाजका अध्यक्ष शिव सिलुवालले सहयोग रकम सानो भए पनि राष्ट्रिय विपत्तिको समयमा पीड़ित नागरिकको साथमा उभिनु महत्वपूर्ण भएको बताउनु भएको छ यस्तै बेसी सहर नगरपालिका सेरा स्थित तमु कल्याण समाजले बाढ़ी पीड़ितका लागि 30,000 रूपियाँ सहयोग गरेको छ विपदको कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनुपर्ने भन्दै समाजले सबैलाई आफ्नो क्षमता र सामर्थ्य अनुसार राहत तथा उद्धार कार्यमा योगदान गर्न आग्रह गरेको छ दनाईगाउँ लमजुङ काठमाण्डु समाजले पनि 24,000 रूपियाँ सहयोग गरेको छ समाजले 30 कार्यक्रममा खर्च हुने रकम कटौती गरी बाढ़ी पीड़ितका लागि उक्त रकम सहयोग गरेको जनाएको छ विपदको समयमा पीड़ितको साथमा उभिनु सामाजिक दायित्व भएकाले आगामी दिनमा पनि मानवीय सहयोगलाई निरन्तरता दिने समाजले जनाएको छ यसैबीच लमजुङका व्यवसायी पूर्णचन्द्र घिमिरेले रसुवाका बाढ़ी पीड़ितका लागि 1,58,250 रूपियाँ बराबरको लत्ता कपड़ा सहयोग गर्नुभएको छ बेसी सहर नगरपालिका साथ हाई स्कूल चौकीस्थित बरण्डा लजसँगै रहेको पूर्ण फेन्सी स्टोर्सका संचालक घिमिरेले आफ्नो व्यवसायबाट प्रभावित परिवारका लागि आवश्यक लत्ता कपड़ा उपलब्ध गराउनु भएको हो घिमिरेले 80 थान पाइन्ट 30 थान शर्ट 10 थान टी शर्ट 10 थान हुडी 14 थान हाफ प्यान्ट र 6 थान ज्याकेट सहयोग गर्नुभएको छ सहयोग गरिएका सामग्रीको कुल मूल्य 1,58,250 रूपियाँ रहेको उहाँले बताउनु भएको छ मर्सेदी गाउँपालिका दुई पोवी घनपोखरा घर भए हाल बेसी सहर नगरपालिका साथ सहजीमा बस्दै आउनुभएका घिमिरेले विपदको समयमा आफ्नो क्षमता अनुसार सहयोग गरेको बताउनु भएको छ यस्तै बेसी सहर नगरपालिका सेरामा लामो समयदेखि पलिस्ता बेबी ल्यान्ड सञ्चालन गर्दै आउनुभएकी व्यवसायी तथा सामाजिक कार्यमा समेत सक्रिय पार्वती कुवरले पनि रसुवा बाढ़ी पीड़ितका लागि 1,80,000 रूपियाँ बराबरका लत्ता कपड़ा तथा सामग्री सहयोग गर्नुभएको छ विपदको समयमा प्रभावित परिवारलाई केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको जनाइएको छ नगदभन्दा आवश्यक सामग्रीको तत्काल आवश्यकता हुने भएकाले लत्ता कपड़ा मार्फत गरिएको सहयोगले प्रभावित परिवारलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ भोटेकोशी नदीमा आएका बाढ़ीका कारण प्रभावित नागरिकको राहत उद्धार र पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ लमजुङबाट गरिएको उक्त सहयोगले विपदको समयमा सामाजिक संस्था व्यवसायी तथा नागरिक बीचको आपसी सद्भाव सहकार्य र मानवीय भावना प्रस्तुत गरेको छ।

0: सहयोग गर्ने सबै संस्था तथा व्यवसायीले बाढ़ीमा परि ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै बेपत्ता नागरिकको सकुशल उद्धार, घाइतेको सहज उपचार तथा प्रभावित परिवारको उचित राहत व्यवस्थापन र पुनस्थापनाका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन्। लामजुङ साइकलिङ संघको आयोजनामा भदौ 20 र 21 गते सञ्चालन गर्ने तयारी रहेको साइकल यात्रा देशमा देखिएको प्राकृतिक प्रकोप, राष्ट्रिय विपत्तिको अवस्था तथा विज्ञहरूको सुझावलाई ध्यानमा राख्दै स्थगित गरिएको हो। सहभागी साइकल यात्रुहरूले सुरक्षा र सहजतालाई प्राथमिकतामा राख्दै कार्यक्रमको मिति परिवर्तन गरिएको लामजुङ साइकलिङ संघका अध्यक्ष ध्रुवराम प्रधानले जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्यक्रमका लागि आवश्यक तयारी पूरा भइसकेको भए पनि पछिल्लो प्राकृतिक विपत्तिको अवस्थालाई ध्यानमा राख्दै यात्रा स्थगित गर्ने निर्णय गरिएको हो। स्थगित गरिएको कार्यक्रम अब आगामी असोज 3 र 4 गते आयोजना हुने अध्यक्षले जानकारी दिनुभएको छ। नयाँ मितिमा कार्यक्रमलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी अघि बढ़ाइएको संघले जनाएको छ। लामजुङको पर्यटन प्रवर्धनसँगै जिल्लामा साइकल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले प्रथम टूर दि लामजुङ 2026 आयोजना गर्न लागि हो। साइकल यात्रा मार्फत जिल्लाका प्राकृतिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै लामजुङलाई साइकल पर्यटनको आकर्षक गन्तव्यको रूपमा चिनाउने आयोजकले लक्ष्य लिएको छ। कार्यक्रममा लामजुङ सहित देशका विभिन्न स्थानबाट साइकल यात्रुहरूको सहभागिता रहने आयोजकले जनाएको छ। यात्राका क्रममा जिल्लाका विभिन्न पर्यटकीय क्षेत्र तथा ग्रामीण भूभागको अवलोकनसँगै स्थानीय पर्यटन र संस्कृतिको प्रवर्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। प्राकृतिक विपत्तिको जोखिमलाई ध्यानमा राख्दै सहभागीहरूको सुरक्षा सुनिश्चितता गर्नको लागि कार्यक्रमको मिति सारिएको र असोज 3 र 4 गते निर्धारित कार्यक्रमलाई सफल बनाउन तयारी अघि बढ़ाइने लामजुङ साइकलिङ संघले जनाएको छ। गण्डकी प्रदेश सरकारका सरकारमा मन्त्रालयको जिम्मेवार हेरफेर गरिएको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिनुभएको छ। यसअघि ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय सम्हाल्दै आउनुभएका नन्द प्रसाद देवपानेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यसअघि उक्त मन्त्रालय मुख्यमन्त्री पाण्डे आफैले सम्हाल्दै आउनुभएको थियो। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच गठबन्धन बनेपछि गण्डकी प्रदेश सरकारमा एमालेबाट सहभागी 4 मन्त्रीले भदौ 10 गते पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रदेश सरकारमा मन्त्रालय गत जिम्मेवारी पुनः व्यवस्थित गर्ने क्रममा पछिल्लो हेरफेर गरिएको हो। देवकोटा 2081 जेठ 21 गते मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि प्रदेश सरकारमा मन्त्री बन्नुभएको थियो। उहाँ तत्कालीन नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद हुनुहुन्छ। यसैबीच जेन्जी आन्दोलनका क्रममा बाल बालिका सहितका व्यक्तिको मृत्यु भएपछि देवकोटाले भदौ 24 गते मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। तर पछिल्लो मन्त्री परिषद पुनर्गठनसँगै उहाँलाई पुनः ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो। देवकोटाले नयाँ जिम्मेवारी अनुसार पद तथा गोपनीयताको शपथ समेत लिइसक्नु भएको बताइएको छ। मन्त्रालयको जिम्मेवारी हेरफेरसँगै गण्डकी प्रदेश सरकारले ऊर्जा जलस्रोत खानेपानी तथा भौतिक पूर्वाधारका क्षेत्रमा बाँकी कामलाई प्रभावकारी रूपमा अघि बढ़ाउने अपेक्षा गरिएको छ। रेडियो चौतारी 91.4 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ साँझको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजानी गरी फर्किए पनि बाँड्ने।
2: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायसबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
2: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
3: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बिउ पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामे लमजुङ प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
5: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
3: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव र परामर्श पाइन्छ।
5: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
3: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
6: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
7: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
6: नरिसाउन बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
7: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
8: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 बोटेवडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
9: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
7: सम्पर्क फोन नम्बर 98161 85520, 98066 66162 र 066521381। दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ।
10: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
11: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
10: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमपुर स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
9: जयलक्ष्मी सुन चाँदी पसल, बेची शहर नगरपालिका 8, भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्।
12: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते फकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
13: वा,
12: कफी मात्रै कि खाना खाजा पनि छ। फकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
14: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
15: प्रोपाइटर टेकचन्द गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 066-520-903, मोबाइल नम्बर 98-461-80-025।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी खबरहरू। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ी पहिरोमा ज्यान गुमाउनेहरूको सम्झनामा लमजुङको बेसी शहरमा वृक्षारोपण गरिएको छ। बेसी शहर नगरपालिका 7 चन्डीडाँडा चौतारा परिसरमा मृतकहरूको आत्मशान्ति तथा वैकुण्ठवासको कामना गर्दै बेल र बहुवर्षीय फूलका बिरूवा रोपण गरिएका हुन्। कार्यक्रममा बाढ़ी पहिरोमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको थियो। विशेष कुरा के थियो भने यो वृक्षारोपण दुईजनाको जन्मदिनलाई सामाजिक सेवासँग जोड़िएर गरिएको थियो। रोटरी क्लब अफ लमजुङका सचिव रेशम घिमिरे र रोटरी सदस्य प्रमोद कुमार श्रेष्ठको जन्मदिनको अवसर पारेर जन्मदिनमा वृक्षारोपण अभियान नेपाल र रोटरी क्लबले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन्। चण्डीडाँडा स्थित बौद्ध गुम्बा तथा बरपिपल चौतारी परिसरमा बिरूवा रोप्दै सहभागीहरूले विपदमा ज्यान गुमाएका मानिसहरूप्रति हार्दिक श्रद्धांजली समेत अर्पण गरेका थिए। जन्मदिनमा वृक्षारोपण अभियान नेपालले हरेक व्यक्तिले आफ्नो जन्मदिनमा कम्तीमा एउटा बिरूवा रोप्ने संस्कारको विकास गराउने उद्देश्यले झण्डै एक दशकदेखि अभियान सञ्चालन गर्दै आएको जनाएको छ। अभियानका अनुसार जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी प्रकृति संरक्षणसँग जोड्न सके वातावरण संरक्षणमा दीर्घकालीन योगदान पुग्न सक्छ। वन विनाश, प्रदूषण र प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले जलवायु परिवर्तन तथा प्राकृतिक विपदको जोखिम बढ़ाइरहेको भन्दै अभियानले वातावरण संरक्षणमा विशेष ध्यान दिन आग्रह समेत गरेको छ। रोटरी क्लब अफ लमजुङका सचिव रेशम घिमिरेले जन्मदिनलाई सामाजिक तथा वातावरणीय अभियानसँग जोड्न पाउँदा खुशी लागेको बताउनुभयो। व्यक्तिगत खुशीलाई सामाजिक दायित्वसँग जोडेर प्रकृति संरक्षणमा योगदान गर्न सकिने उहाँको भनाई थियो। कार्यक्रममा अभियानका परिकल्पनाकार वासुदेव सेडाई, रोटरी क्लब अफ लमजुङका अध्यक्ष राजु थापा, पूर्व अध्यक्ष श्रीकृष्ण लामिछाने, रोटरी सदस्य तथा लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विकास थापा लगायतको सहभागिता रहेको थियो। आयोजकहरूको विश्वास छ, आज रोपिएको एउटा बिरूवा भोलि हुर्किएर वातावरण संरक्षणसँगै विपद जोखिम न्यूनीकरणको सन्देश दिनेछ। बेसी शहर चामे सड़क खण्ड अन्तर्गत पर्ने खरखरे भीरमा पहिरो खसेपछि मंगलबार साँझदेखि अवरूद्ध भएको सड़क बुधबार बिहान पुनः संचालनमा आएको छ। सड़कमा खसेको पहिरो हटाएपछि बिहान 11:30 बजेदेखि यातायात संचालनमा आएको हो। भदौ 16 गते मंगलबार साँझ खरखरे भीरमा अचानक पहिरो खसेपछि बेसी शहर चामे सड़क खण्ड अवरूद्ध भएको थियो। पहिरोका कारण सड़कमा आवाजाह पूर्ण रूपमा प्रभावित भएपछि यात्रु तथा सवारी साधन बाटोमै रोकिएका थिए। सड़क अवरूद्ध भएपछि पहिरो हटाउने काम अघि बढ़ाइएको थियो। सड़कमा खसेको पहिरो हटाएसँगै बुधबार बिहानदेखि यातायात सञ्चालनमा आएको हो। सड़क खुलेपछि लामो समयदेखि रोकिएका सवारी साधन तथा यात्रुहरूले आफ्नो गन्तव्य यात्रा शुरू गरेका छन्। सड़क सञ्चालनमा आएपछि बेसी शहर चामे सड़क खण्ड हुँदै आवाजाह गर्ने यात्रु तथा स्थानीयलाई केही राहत मिलेको छ। तर सड़क सञ्चालनमा आए पनि खरखरे भीरमा पहिरोको जोखिम भने पूर्ण रूपमा हटिसकेको छैन। विशेष गरी वर्षायाममा उक्त क्षेत्रमा पानी परेमा पुनः पहिरो खस्न सक्ने सम्भावना रहेको यात्रु तथा सवारी चालकलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। खरखरे भीरको सड़क क्षेत्र वर्षाका समयमा जोखिमपूर्ण बन्न सक्ने भएकाले पानी परिरहेको समयमा यात्रा गर्दा विशेष सावधानी अपनाउनु पर्ने देखिएको छ। सड़कमा पहिरो खस्ने सम्भावना रहेकाले सवारी चालकले आफ्नो गति नियन्त्रणमा राख्न, सड़कको अवस्था हेरेर मात्र अगाडि बढ्न तथा जोखिम देखिएमा सुरक्षित स्थानमा रोकिन आवश्यक रहेको छ। सम्बन्धित निकायले पनि वर्षायाममा खरखरे भीर क्षेत्रमा सड़कको अवस्था जोखिमपूर्ण हुन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न अनुरोध गरेको छ। सड़क सञ्चालनमा आए पनि मौसममा प्रतिकूलता आएमा जुनसुकै समयमा सड़क पुनः अवरूद्ध हुन सक्ने सम्भावना रहेकाले यात्रुहरूलाई सचेत रहन आग्रह गरेको छ। बेसी शहर चामे सड़क खण्ड हिमाली तथा पहाड़ी क्षेत्रमा आवजातका लागि महत्वपूर्ण सड़क मार्गका रूपमा रहेको छ। वर्षाका समयमा पहिरोका कारण सड़क अवरूद्ध हुँदा यस मार्गबाट यात्रा गर्ने यात्रु तथा स्थानीयवासी प्रभावित हुने गरेका छन्। त्यसैले वर्षायाममा सड़कको अवस्था नियमित रूपमा निगरानी गर्नुका साथै पहिरोको जोखिम रहेका स्थानमा आवश्यक पूर्व तयारी र सावधानी अपनाउन प्रशासनले सचेत गराएको छ। साझाको चौतारी खबर अहिलेलाई यति नै। खबर सक्नु अघि खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। लमजुङका सहयोगीहरूबाट बाढ़ी पीड़ितका लागि सहयोग गर्ने क्रम जारी रहेको छ। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको सहयोगीहरूले बताएका छन्। प्राकृतिक विपत्तिको अवस्थालाई मध्यनजर गर्दै लमजुङमा आयोजना हुन लागेको प्रथम टुर दि लमजुङ 2026 साइकल यात्रा स्थगित गरिएको छ। स्थगित गरिएको कार्यक्रम अब आगामी असोज 3 र 4 गते हुने आयोजकले जनाएको छ। विनाशकारी बाढ़ी पहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा लमजुङको बेसी शहरमा वृक्षारोपण गरिएको छ। जनमन्दिरमा वृक्षारोपण अभियान नेपालका संस्थापक अध्यक्ष वासुदेव सेनाईको अगुवाईमा उक्त कार्यक्रम सम्पन्न भएको हो। गण्डकी प्रदेशमा मन्त्रालयको जिम्मेवारी हेरफेर गरिएको छ। फणेन्द्र देवकोटालाई ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय तथा नन्द प्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। र बेसी शहर चामे सड़क खण्ड अन्तर्गत पर्ने खरखरे भीरमा पहिरो खसेपछि मंगलबार साँझदेखि अवरूद्ध भएको सड़क बुधबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। हवस् त, साँझको चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी भगवतीलाई धन्यवाद दिँदै समाचार कक्षबाट म प्रमोद अधिकारी पनि बिदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै रहनुहोला। नमस्कार।
13: अहिले बेलुकीको 7 बज्यो।
16: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 स्थापनाको प्रबन्ध मिलाउन
17: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किएको नि पर्ने।
13: अब के गर्नुहुन्छ त दाई?
17: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
13: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
3: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामु लमजुङ, प्रोप्राइटर शरद बराल, सम्पर्क नम्बर 98560445401 र 98261737799।
16: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: छोरा चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, देशी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845424264 र 9847609015।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
4: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842073829 र 9817154038।
6: ओहो, हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
7: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
6: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
8: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665202027, मोबाइल नम्बर 9842649129 र 9841520091।
9: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
10: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
9: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
10: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगा।

0: दाई पैसा त टन्नै कमाएर ल्याउने भयो क्यारे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
3: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8, सेरा, लमजुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 98462 र 98403 1990।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8, सेरा, लमजुङ।
5: नोट: सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
0: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
6: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
0: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
5: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98165852, 98066662 र 06651381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
8: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
9: जयलक्ष्मी सुन चाँदी पसल बेची शहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
0: ल, यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानुपर्ने? म
0: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध धर्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्टरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
0: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
0: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर टेकचन्द गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
6: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
7: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
6: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
8: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 0663520227, मोबाइल नम्बर 9842649129 र 9841552091।
9: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
10: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
9: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
10: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोप्राइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा लमजुङ। सम्पर्क मोबाइल नम्बर 9840698911।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दुखिया कहिले टाउ को दुख्ने कहिले पेट दुख्ने के दुखिया हो दुखिया हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै भइएन
1: बुवा पिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ यही बेसी सहरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी लौ गइहालौँ साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे
4: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजानी गरी फर्किए पनि बढ्ने
3: अब के गर्नुहुन्छ त दाई
4: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु
3: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे यस्तो कुरा यादै भएन
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर मुङ्गुरको दाना मुङ्गुरका पाठा पाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामी लम्जो प्रोपाइटर शरद बराल

शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।